श्रोता, आज हो विक्रम सम्वत 2083 साल वैशाख 27 गते, तदनुसार ईस्वीसन 2026 साल मई 10 तारीख आज आइतबार। आदरणीय श्रोता, समय बेला बिहानको 6:32 हुन लागिरहेछ र यहाँहरू सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई यस बिहानी प्रसारण कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुभारम्भ गर्न लागेका छौं आजको बिहानी अधिवेशन यसै मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गांधी भन्नुहुन्छ, कमजोर हृदयले कहिले क्षमा दिन सक्दैन, क्षमादान गर्नु वरिष्ठ व्यक्तिको गुण हो। यसै अनमोल वाणीको साथमा अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

आदरणीय श्रोता, ईश्वरीय आराधना ईश्वरीय भक्ति गर्न हामी मन्दिर मस्जिद गुम्बा आदि दिनहुँ गइरहनु पर्दैन। हामीले केही क्षण भक्तिमय भजनहरू सुनेर पनि आफ्नो मन अनि विचारलाई शुद्ध पार्न सक्छौं। यस्तै भक्तिमय कार्यक्रम भक्ति प्रभातमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत तथा आध्यात्मिक नमन जनाउँदै सुनाउन लागिरहेका छौं गायक कलाकार उदित नारायणको स्वरमा रहेका केही भजनहरू। त श्रोता, स्वीकार्नुहोस् यो पहिलो भजनलाई।

हजुर श्रोता, भौतिक सुख त क्षणिक हुन्छ तर अध्यात्मले नै मानिसलाई चिर शान्ति प्रदान गर्दछ। यहाँले सुनिरहनु भएको छ कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार उदित नारायणको स्वरमा रहेका केही भजनहरू। तनैको स्वरमा सुनाउ यो अघिल्लो भजनलाई।

श्रोताले अहिले सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार उदित नारायणको स्वरमा रहेका यस अन्तिम भजनलाई। यसै भजनका साथमा कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताले हामीलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। यहाँहरू समक्ष अब सुनाउन लागिरहेका छौं आजको हाम्रो बिहानी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमबारे संक्षिप्त जानकारी। अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट

चार गरी सुनाउने छौं क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 सुन्नुहुनेछ सदाबहार गीतहरूको संगालो कार्यक्रम गोल्डन मेलोडीज। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। यसरी नै 7:35 यहाँहरूलाई सुनाउनेछौ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। यसरी नै 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 पूर्वोत्तर केन्द्र सिलाङबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार भने यसरी नै 8:40 सुन्नुहुनेछ कार्यक्रम गीतिमाला। यसरी नै बिहान ठिक 9:00 सुन्नुहुनेछ आजका प्रमुख समाचार। 9:02 कार्यक्रम चित्राञ्जली सुनाएर मनोरञ्जन गराउनेछौ भने 9:30 सुन्नुहुनेछ कार्यक्रम बाल जगत। यसरी नै बिहान ठिक 10:00 पुनः सुन्नुहुनेछ आजका प्रमुख समाचार। 10:02 सुनाउनेछौ नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजे तरानी र 10:30 उपरान्त सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो आजको हाम्रो बिहानी अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमबारे संक्षिप्त जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला बिहानको 6:55 हुन लागिरहेछ र अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा सुन्नुहुनेछ। कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

हजुर श्रोतायाहरूले भर्खरै सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सन् 1969 सालमा निर्मित चलचित्र वो काउन्थीबाट कलाकार लता मंगेशकरको स्वरमा रहेको यस गीतलाई जुन फिल्मको निर्देशन राज खोसलाले गरेका हुन् भने यसका गीतहरूलाई मदन मोहनले संगीत भरेका छन् अनि यसमा कलाकारहरू साधना मनोज कुमार केएन सिंह हेलेन प्रेम चोपड़ा आदिले अभिनय गरेका देखिन्छन् यसरी नै सदाबहार गीतहरू सुन्ने क्रममा अब स्वीकार्नुहोस् यो अघिल्लो गीत प्रस्तुतिलाई

आदरणीय श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो सन् 1978 सालमा निर्मित चलचित्र अमर शक्तिबाट कलाकार मोहम्मद रफी र सुलक्षणा पण्डितको स्वरमा रहेको यस गीतलाई। यस चलचित्रको निर्देशन हर्मेश मल्होत्राले गरेका हुन् भने यसमा कलाकारहरू शशि कपूर, शत्रुघ्न सिन्हा, सुलक्षणा पण्डित अनि मञ्जुला आदिले अभिनय गरेका देखिन्छन् अनि यसका गीतहरूलाई संगीतबद्ध गरेका छन् लक्ष्मीकान्त प्यारेलालले। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं र यहाँहरूले सुनिरहनु भएको छ सदाबहार गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत विभिन्न सदाबहार गीतहरू। श्रोता, यसै श्रृंखलामा अब स्वीकार्नुहोस् यो अघिल्लो गीत प्रस्तुतिलाई।

प्रिय श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो सुन 1955 सालमा निर्मित चलचित्र मिस कोका कोलाबाट गायक कलाकार आशा भोसलेको मधु स्वरमा रहेको यस गीतलाई यस चलचित्रको निर्देशन केदार कपूरले गरेका हुन् भने यसमा कलाकारहरू श्यामी कपूर गीता बाली हेलेन जोनी वकर आदिले अभिनय गरेका देखिन्छन् अनि यसका गीतहरूलाई ओपी नयरले संगीतबद्ध गरेका छन् आदरणीय श्रोता यहाँहरूलाई कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत विभिन्न सदाबहार गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै हामी यस कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौं र अब यसै श्रृंखलामा अब स्वीकार्नुहोस् यो अन्तिम कोशीलीलाई

आदरणीय श्रोता, कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत यो अन्तिम गीत लिएका थियौं। सन् 1955 सालमा निर्मित चलचित्र मिस्टर एण्ड मिसेस 55 गायक कलाकार गीता दत्त र मोहम्मद रफीको स्वरमा। यस चलचित्रको निर्देशन गुरू दत्तले गरेका हुन् भने यसमा कलाकारहरू मधुबाला, गुरू दत्त, ललिता पवर, जोनी वकर आदिले अभिनय गरेका देखिन्छन् अनि यसका गीतहरूलाई ओपी नयरले संगीत भरेका छन्। त श्रोता, यसै अन्तिम गीतका साथमा कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताले हामीलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंगा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला बिहानको 7:25 हुन लागिरहेछ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले श्री एन रंगास्वामीलाई पुडुचेरीका मुख्यमन्त्री नियुक्त गर्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज कर्नाटक अनि तेलंगानाको भ्रमणमा रहनुहुनेछ। तमिलनाडुमा तमिलगम वेत्री कडगम टीवीके पार्टी प्रमुख श्री जोसेफ विजयले आज बिहान 10 बजे चेन्नईमा मुख्यमन्त्री पदको शपथ लिनुहुनेछ। रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले भन्नुभएको छ, युक्रेनसितको युद्ध अब समाप्तितर्फ बढ़िरहेको छ। अनि आईपीएल क्रिकेटमा जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले पराजित गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले श्री एन रंगास्वामीलाई पुदुचेरीका मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। उपराज्यपाल कैलाशनाथनले श्री रंगास्वामीलाई केन्द्रशासित प्रदेशमा नयाँ सरकार गठनका लागि आमन्त्रित गर्नुभयो। उहाँले 13 मईको दिन मुख्यमन्त्री पदको शपथ लिनुहुनेछ। उहाँ 5औं पल्ट पुदुचेरीको मुख्यमन्त्री हुनुहुनेछ। अल इण्डिया एनआर कंग्रेसको नेतृत्वमा एनडीएले 9 अप्रेलमा भएको चुनावमा बहुमत हासिल गरेको थियो। चुनाव परिणाम 4 मईको दिन घोषित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी आज कर्नाटक अनि तेलंगानाको भ्रमणमा रहनुहुनेछ। उहाँ लगभग दिनको 11 बजे बेंगलुरूमा आर्ट अफ लिभिङ संस्थाको 45औं वर्षगाँठ समारोहमा भाग लिनुहुनेछ अनि आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन गर्नुहुनेछ। यस अवधि उहाँले उपस्थित मानिसहरूलाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री हैदराबाद जानुहुनेछ अनि विभिन्न विकास परियोजनाहरूको शुभारम्भ अनि शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू लगभग 9,400 करोड़ रूपियाँको हो। श्री मोदीले हैदराबाद पंजी आर्थिक करिडोरमा गुडेबेल्लुरदेखि महबूब नगरसम्मको राष्ट्रिय राजमार्ग 167लाई 4 लेन बनाउने कार्यको शिलान्यास गर्नुहुनेछ। उहाँले वारंगलमा पीएम मित्र पार्कको उद्घाटन गर्नुहुनेछ। पीएम मित्र योजना अन्तर्गत विकसित यस पार्कलाई काकतिया मेगा टेक्सटाइल पार्क पनि भनिन्छ। प्रधानमन्त्रीले स्वास्थ्य सम्बन्धी बुनियादी ढाँचा अन्तर्गत महत्वपूर्ण सिन्धु अस्पतालको पनि लोकार्पण गर्नुहुनेछ। यो अस्पताल हैदराबादमा अत्याधुनिक मल्टी सुपर स्पेशियलिटी क्यान्सर अस्पताल हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो ट्रिनिडाड अनि टोबेगोमा प्रधानमन्त्री कमला प्रसाद विशेषरसित नेल्सन द्वीपको भ्रमण गर्नुभयो। नेल्सन द्वीप त्यो स्थान हो जहाँ भारतबाट गिर मिटिया श्रमिक पहिलोपल्ट ट्रिनिडाड अनि टोबेगो पुगेका थिए। श्री जयशंकरले नेल्सन द्वीपमा क्विक इम्प्याक्ट प्रोजेक्टको पनि जायजा लिनुभयो। विदेश मन्त्रीले सोशल मीडिया पोस्टमा भनेको छ, भारतको सहयोगले निर्मित भइरहेको यो परियोजनाले दुवै देशको साझा विरासतलाई संरक्षित गर्नेछ।
1: भारत के त्रिनिदाद और टोबैगो के साथ परंपरागत रूप से मैत्रीपूर्ण संबंध रहे हैं और ये संबंध साझा इतिहास, उपनिवेश के खिलाफ हमारे संघर्ष और क्रिकेट के हमारे विशेष रिश्तों पर आधारित हैं। दोनों देशों के लोग पहनावे और खेलकूद से लेकर खानपान की आदतों और परंपराओं तक कई मामलों में एक दूसरे से समानता रखते हैं। क्लोदिंग एंड स्पोर्ट्स और फूड हैबिट्स एंड ट्रेडिशंस।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए सरकारद्वारा 11 वर्ष पहिले शुरू गरेको प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना अनि अटल पेन्सन योजना जस्ता प्रमुख सामाजिक सुरक्षा अनि पेन्सन योजनाहरूले भएको लाभहरूले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यी योजनाहरू देशका जनताका लागि गरिमा, आश्वासन अनि वित्तीय सुरक्षा सुनिश्चित गर्नेप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। उहाँले सोशल मीडिया पोस्टमा भन्नुभयो, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि प्रधानमन्त्री सुरक्षा बीमा योजनाले जमिनी स्तरमा जनताको जीवनलाई सकारात्मक रूपले प्रभावित गरेको छ अनि देशमा सामाजिक सुरक्षा ढाँचालाई मजबूत गरेको छ। अटल पेन्सन योजनाका लाभहरूमा श्री मोदीले भन्नुभयो, यस योजनाले धेरै वृद्ध मानिसहरूको जीवनलाई अधिक सुरक्षित बनाएको छ। प्रधानमन्त्रीले अटल पेन्सन योजना अन्तर्गत महिलाहरूको बढ़दो भागीदारी अनि प्राप्त लाभहरूमा पनि प्रसन्नता व्यक्त गर्नुभयो अनि योजनाको सफलतामा नारी शक्तिको योगदानको प्रशंसा गर्नुभयो। तमिलनाडुमा तमिलगम वेत्री कडगम टीवीके पार्टी प्रमुख सी जोसेफ विजयले आज बिहान 10 बजे चेन्नईमा मुख्यमन्त्री पदको शपथ लिनुहुनेछ। पार्टीका 9 मन्त्रीहरूलाई पनि शपथ दिलाइने सम्भावना छ। 234 सदस्यहरूको सदनमा 120 विधायकहरूको समर्थन पाएपछि राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले श्री विजयलाई मुख्यमन्त्रीको रूपमा शपथका लागि आमन्त्रित गर्नुभएको हो। लोकभवनबाट जारी प्रेस विज्ञप्ति अनुसार भीसीके अनि आईयूएमएल पार्टीले समर्थन पत्र सुम्पिएको छ। यी दुवै दलको दुई दुई विधायक छ। राज्यपालले श्री विजयलाई 13 मई या यसभन्दा अघि विधानसभामा विश्वास मत हासिल गर्न पनि भनेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कांग्रेस पार्टीका शीर्ष नेतृत्वले हिज नयाँ दिल्लीमा केरलममा नयाँ सरकार गठनमाथि चर्चा गर्न बैठक गरेको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेद्वारा आफ्नो आवासमा बोलाएको यस बैठकमा पार्टीका वरिष्ठ नेता राहुल गान्धी, राज्य प्रभारी महासचिव दीपा दास मुन्सी, संगठन महासचिव केसी वेणुगोपाल अनि केरलमका वरिष्ठ नेता रमेश चेनिथला अनि बीडी सतीशन उपस्थित थिए। पार्टीले भनेको छ, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे अनि राहुल गान्धीले केरलमका नयाँ मुख्यमन्त्रीमाथि अन्तिम निर्णय लिनेछन् अनि नामको घोषणा चाँडै गरिनेछ। असम भाजपा व्यवस्थापिका दलको नेता चयन गर्न आज गुवाहाटीमा बैठक बसिन्दैछ। नवनिर्वाचित भाजपा विधायकहरू आज बिहान 9 बजे अटल बिहारी वाजपेयी भवनमा भेट्नेछन्। यसैबीच असममा लगातार तेस्रो कार्यकालको लागि एनडीए सरकारको शपथ ग्रहणको तयारी तीव्र गतिमा भइरहेको छ। हाम्रो संवाददाताबाट थप जानकारी।
2: भाजपा विधायक दल की यो बैठक भाजपा के केन्द्रीय पर्यवेक्षक जगत प्रकाश नड्डा और सह पर्यवेक्षक नायब सिंह सैनी की उपस्थिति में होगी। बैठक के बाद इसी स्थान पर एनडीए विधायक दल की बैठक आयोजित की जाएगी। इसके बाद एनडीए विधायक दल सरकार गठन का दावा पेश करने के लिए राज्यपाल लक्ष्मण प्रसाद आचार्य से मुलाकात करेगा। इस बीच 12 मई को होने वाले शपथ ग्रहण समारोह के लिए तैयारियां की जा रही है। प्रधानमंत्री नरेंद्र मोदी और गृह मंत्री अमित शाह के शपथ ग्रहण समारोह में शामिल होने की संभावना है। इसके अलावा कई केंद्रीय मंत्रियों और विभिन्न भाजपा शासित राज्यों के मुख्यमंत्रियों को भी इस हाई प्रोफाइल कार्यक्रम में आमंत्रित किया है। राकेश दोले, आकाशवाणी समाचार, गुवाहाटी।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले 11 मईमा 59 मा राज्यका वरिष्ठ पुलिस अधिकारीहरूसित कानून व्यवस्थाको समीक्षा बैठक गर्नुहुनेछ। सबै जिल्ला पुलिस अधीक्षकहरू, पुलिस आयुक्तहरू, वरिष्ठ रेलवे पुलिस अधिकारीहरू, पुलिस महानिरीक्षक, पुलिस उपमहानिरीक्षक, अतिरिक्त पुलिस महानिदेशक अनि विशेष पुलिस इकाइका प्रमुखहरूलाई बैठकमा उपस्थित रहने निर्देश दिएको छ। तृणमूल कंग्रेसले बालीगंज विधायक शोभनदेव चट्टोपाध्यायलाई पश्चिम बंगाल विधानसभा विपक्ष नेता नियुक्त गरेको छ। पार्टीले घोषणा गरेअनुसार धनेखाली विधायक असीमा पात्र अनि चौरंगी विधायक नयना बन्दोपाध्याय विपक्षका उपनेता हुनेछन्।

0: भ्लादिमिर जेलेन्स्कीसित पनि भेट गर्नुहुनेछ। यसैबीच दुई देश रूसको वार्षिक विजय दिवस परेड अवधि तीन दिनको संघर्ष विरामसम्म सहमत भएको छ। केन्द्र सरकारले श्रम संहिताको लागि खरिद सम्बन्धी अनुपालन दिशानिर्देशहरूको नियमावली लागू गर्दै केन्द्रीय मन्त्रालयहरू, विभागहरू, स्वायत्त निकायहरू अनि केन्द्रीय सार्वजनिक क्षेत्रको उद्यमहरूमा कार्यरत बाहिरी स्रोत अनि संविदा कर्मचारीहरूलाई मजबूत गर्ने दिशामा महत्वपूर्ण कदम उठाएको छ। आईपीएल क्रिकेटमा जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले पराजित गरेको छ। 230 रनको लक्ष्यलाई खेदो गर्दै राजस्थान रोयल्सले केवल 152 रन बनाउन सक्यो। राजस्थान रोयल्सको तर्फबाट रविन्द्र जडेजाले सर्वाधिक 38 रन बनाए। गुजरात टाइटन्सका लागि राशिद खानले सर्वाधिक 4 विकेट लिए। राशिद खानलाई प्लेयर अफ द म्याच चुनियो। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले श्री एन रंगास्वामीलाई पुदुचेरीका मुख्यमन्त्री नियुक्त गर्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज कर्नाटक अनि तेलंगानाको भ्रमणमा रहनुहुनेछ। तमिलनाडुमा तमिलगम वेत्री कडगम टीवीके पार्टी प्रमुख सी जोसेफ विजयले आज बिहान 10 बजे चेन्नईमा मुख्यमन्त्री पदको शपथ लिनुहुनेछ। रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले भन्नुभएको छ युक्रेनसितको युद्ध अब समाप्तितर्फ परिरहेको छ। अनि आईपीएल क्रिकेटमा जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 9 बजे समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मीडियम वेब 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला बिहानको 7:35 भइसकेको छ र अब यहाँहरू समक्ष प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। आज पर्यो 10 तारिख मे। हजुर हजुर, पोहोर पनि तपाईँले कुरा गर्नुभएको थियो है, बाख्राको पाठा जस्तै भन्नुपर्छ भनेर।
1: साँच्ची यो महिनाभरि डल्लै नै मे मे मे चाहिँ मात्रै जोड्यो भनेदेखि घाँसै नदेखि राखेको बाख्रा जस्तै हुन्छ।
0: हजुर, र 10 तारिक मे थुप्रै थुप्रै घटनाहरू त घटेकै छ है, र सर्वप्रथम आज यस्तै दिवसबारे कुरा गर्न चाहन्छौ, आमाको दिवस है। र आज त्यस्तै विश्वमा पालन गरिने मदर्स डे है, आमालाई नै सम्झना गर्दै, आमालाई नै याद गर्दै, आमालाई माया गर्दै भनौँ है, पालन गरिने एउटा दिवस हो मदर्स डे। हुन त अब आमालाई वर्षैभरि है सधैँभरि पुजिरहनु पर्ने चिज नै आमा हो है।
1: हजुर हजुर, कसैले भनेका छन् सबै तीर्थहरूले युक्त आमा हुन् भनेदेखि देवताहरू समान चाहिँ पिता हुन्। यसले गर्दा आमा र बाबा भन्दा ठूलो ईश्वर छैन।
0: हजुर, र आजको दिन मदर्स डेको रूपमा पालन गरिन्छ। विश्वका प्राय प्राय देशहरूले यो दिवस आज पालन गर्छन्, जबकि अरब मुलुकहरूले 21 मार्चको दिन पालन गर्छन् भने पूर्व युरोपियन मुलुकहरूले 8 मार्चको दिन यो दिवस पालन गर्छन्। र यो दिवस यो वर्ष आज अर्थात भनौँ दोस्रो मे महिनाको दोस्रो आइतबार है परेको छ। र यो दिन प्रथम पल्ट 1908 ग्राफ्टन वेस्ट भर्जिनियामा आना जर्विसले आफ्नो आमा एन रिभर्स जर्विसको सम्झनामा पालन गरेकी थिइन्, र उनले नै मदर्स डेको दिन राष्ट्रिय विधाको घोषणा गरिनुपर्छ भनेर एक अभियान नै चलाएका थिइन्। र 1914 आइपुगेर चाहिँ तत्कालीन युएस प्रेसिडेन्ट वुड्रो विल्सनले मे महिनाको दोस्रो आइतबार मदर्स डे पालन गर्नुपर्छ भनेर चाहिँ घोषणा गरेको थियो। र त्यसै दिनदेखि चाहिँ यो मदर्स डे आमाको दिवस है पालन गर्दै आइरहेको छ।
1: हजुर, विभिन्न देशहरूमा विभिन्न तारिखहरूमा चाहिँ मदर्स डे मनाउने चलन रहिआएको छ भने आजको दिन भनौँ मदर्स डेको दिन चाहिँ भारतमा चाहिँ कस्तुरबा गान्धीको सम्मानको रूपमा मनाउने परम्परा पनि रहिआएको छ।
0: र आजको दिन सम्पूर्ण आमाहरूलाई हामी सम्झना गर्न चाहन्छौ, याद गर्न चाहन्छौ। अब संसारको जुन चाहिँ नियम छ नि त्यो यस्तै, कतिको आमा साथै होला, कतिको आमाहरू साथै छैनन् है।
1: हजुर, तर शारीरिक रूपमा नभए पनि उनको गुणहरू जुन चाहिँ हामीलाई दिएका छन् है, उहाँहरूले हामीलाई दिनुभएको ज्ञानको रूपमा पनि सदैव हामी समक्ष हुनुहुन्छ।
0: अर्को कुरा, आमाहरू बितेर गए पनि आमाको याद सधैँभरि छातीमा नै रहिरहेको हुन्छ है। ती सम्पूर्ण आमाहरूलाई आजको दिन हामी याद गर्न चाहन्छौ, सम्झना गर्न चाहन्छौ, माया छ भन्न चाहन्छौ। साथसाथमा
1: विश्वका सम्पूर्ण आमाहरूलाई ह्याप्पी मदर्स डे भन्दै सुनाउन चाहन्छौ एउटा गीत।

0: र अब हामी जानकारी गराउन गइरहेका छौं आजकै दिन पढ्न गएको एउटा दिवस बारे। आज पढ्न गएको छ विश्व लुपस दिवस।
1: प्रत्येक वर्ष 10 मेको दिन अर्थात भनौं आजको दिन विश्व लुपस दिवसको रूपमा मनाउने गरिन्छ। लुपस एक प्रकारको रोग हो जहाँ पीड़ित व्यक्तिलाई सूर्यको किरणले समस्या हुने गर्छ। शरीरमा फोका उठ्ने, मुखमा घाउहरू निस्कने, किडनीको समस्या, जोड्नीहरूको दुखाई, कपाल झर्नु आदि जस्ता समस्याहरू देखा पर्छ। यो विश्व लुपस दिवसको माध्यम यस रोगको बारेमा जानकारी र जागरूकता गराउनु हो। यो रोग मानव शरीरको प्रतिरोधक तन्त्र आवश्यकताभन्दा बेसी सक्रिय हुने गर्छ जसले गर्दा रोग प्रतिकारक अर्थात भनौं एन्टीबडीजहरूको निर्माण गर्छ जसले शरीरका स्वास्थ्य कोशिकाहरूलाई आक्रमण गर्ने गर्छ जसले गर्दा शरीर दुख्ने गर्छ, सुनिने गर्छ र अंगहरूलाई नोक्सान पुर्याउन थाल्छ। यो लुपस रोग एक प्राणघातक रोग हो जसको उपचार अहिलेसम्म सम्भव छैन। यो रोगको बारेमा धेरैलाई जानकारी नभएको हुनाले यो विश्व लुपस दिवस मनाउने गरिन्छ। यो विश्व लुपस दिवस लुपस क्यानाडा नामक संस्थाद्वारा 2004 स्थापित गरिएको थियो र यो प्रत्येक वर्ष आजको दिन 10 मेको दिन मनाइने गरिन्छ। विश्वमा प्राय 5 मिलियन मानिसहरू यो लुपस रोगदेखि जुझिरहेका छन् जुन रोगले शरीरको कुनै पनि अंगलाई नोक्सान पुर्याउन सक्छ। यो रोगले पीड़ित रोगीहरूलाई लाचार हुनदेखि बचाउन सबै परिवारका सदस्यहरू, डाक्टर्स, नर्सेसहरू, मेडिकल शोधार्थीहरू, सरकारी तन्त्रसितै सबै सबैलाई हातमा हात साथमा साथ दिने आह्वान गरिएको छ। र यो लुपस रोग के हो, किन हुन्छ, यो रोगबाट कसरी बाँच्न सकिन्छ, यिनै विषयहरूबारे जानकारी राख्नु नै यो रोगबाट बाँच्नु हो, विश्वलाई यो रोगदेखि मुक्त बनाउनु हो र सबै सबैलाई यो रोगको बारेमा आफूहरूले जानेको, आफूहरूले भोगेका कुराहरू एकाअर्कामा शेयर गरेर यो रोगसित लड़िरहेका रोगीहरूको आत्मबल बढ़ाउने साथै यो लुपस रोगको उपचारको साधनहरूको शोध र खोजमा तीव्रता ल्याउँदै यो लुपस रोग मुक्त विश्व निर्माणको परिकल्पना गर्दै श्रोता आज विश्व लुपस दिवसको रूपमा पालन गरिन्छ। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं श्रोता जन्मको।
0: आजकै दिन 1927 जन्मेकी हुन् भारतीय लेखिका नयनतारा सहगल। उनको जन्म नेहरू गान्धी परिवारमा भएको। उनी अंग्रेजी भाषामा लेख्दछिन्। उनी पहिलो भारतीय महिला हुन् जसलाई अंग्रेजीमा लेखेर परिचय प्राप्त भएको हो। उनलाई 1986 साहित्य अकादमी अवार्डले उनको नोबल रिच लाइक असको निम्ति सम्मानित गरेको थियो। उनको कृतिहरूमा केहीको कुरा गर्दा प्रिजन एण्ड चकलेट केक, अ टाइम टू बी ह्याप्पी, दिस टाइम अफ मर्निङ, द डे इज सेरो, अ वोइस फर फ्रीडम इत्यादि सम्झन सक्छौ।
1: हजुर, यसै गरी आजकै दिन कलकत्तामा जन्मेका हुन् 1905 बांगला साथै हिन्दी गायक एवं संगीतकार पंकज मल्लिक। विद्यार्थी छँदा नै मल्लिकको झुकाउ रविन्द्र संगीतप्रति बढ़ेर गएको थियो र यहाँसम्म भनिन्छ कि शान्ति निकेतनको सुरम्य ठाउँबाट आम मानिसहरूसम्म रविन्द्र संगीत पुर्याउनलाई पंकज मल्लिकले ठूलो भूमिका निभाएका थिए। गुरूदेव रविन्द्रनाथ ठाकुरका अतिप्रिय गायक अनि संगीतकार थिए पंकज मल्लिक, किनभने उनले नै गुरूदेवको एउटा कविता दिनेर शेषे घुमेर देशेमा संगीत भरेका थिए जो गुरूदेवले खूब मन पराएका थिए र उनलाई पीसी बरुवाको फिल्म मुक्तिमा काम गर्ने मौका पनि मिलेको थियो। पंकज मल्लिक आकाशवाणी कोलकातासित जीवन पर्यन्त सम्बन्धित थिए। जब 1927 कलकत्तामा इण्डियन ब्रडकास्टिङ कर्पोरेशन नामले रेडियो शुरू भयो तबदेखि नै एक गायक, एक संगीत निर्देशकको रूपमा प्राय 50 वर्षसम्म अल इण्डिया रेडियो कलकत्तासित सम्बन्धित रहिरहे। पंकज मल्लिकले 18 वर्षको उमेर हुँदा 1926 प्रथम कमर्सियल गीत रेकर्डिङ गरेका थिए कलकत्ताको भिडियोफोन कम्पनीमा। हजुर, पंकज मल्लिकले आफ्नो 1931 शुरू गरेको 38 वर्षीय फिल्मी संगीत यात्रामा बांगला, हिन्दी, उर्दू अनि तामिल भाषाका फिल्महरूमा पनि काम गरेका थिए र उनले आफ्नो जीवनमा केएल सहगल, एसडी बर्मन, हेमन्त मुखर्जी, गीता दत्त अनि आशा भोसले आदिसित एक संगीत निर्देशकको रूपमा काम गरे भने उनले पंकज मल्लिकले केही फिल्महरूमा एक्टिङ पनि गरेका थिए र त्यो बेलाको

न्यू थिएटर्स कलकत्तामा पंकज मल्लिकले 25 वर्षसम्म काम गरेका थिए। पंकज मल्लिकलाई 1970 भारत सरकारले पद्मश्रीले उसै गरी सिनेमाको क्षेत्रमा दिइने सर्वोत्कृष्ट पुरस्कार दादा साहेब फाल्के पुरस्कारले 1972 पुरस्कृत गरिएको थियो। र आज उनको जन्मदिन र हामी उनलाई सम्झना गर्छौं उनकै स्वरमा एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे। सर्वप्रथम म भारतको प्रसंगमा कुरा गर्न चाहन्छु है, किनभने आजको दिनलाई भारतको प्रसंगमा अर्को महत्वपूर्ण दिन मानिन्छ, किनभने आजकै दिन 1857 भारतको प्रथम स्वतन्त्रताको युद्ध शुरू भएको थियो र आजकै दिन भारतीय सिपाहीहरूले मिरुत कन्टेन्मेन्टमा बम फ्याँकेर धेरै ब्रिटिस अधिकारीहरूको हत्या गरिदिएका थिए, जसलाई हामी सिपाही विद्रोह या त भनौं सिपाही म्युटिनी भनेर पनि जान्दछौं।
1: हजुर, मेरठमा भारतीय सैनिकहरूले ब्रिटिस हुकूमतको विरूद्ध विद्रोह गरेका थिए। मेरठबाट विद्रोह शुरू भए पश्चात यो दिल्ली, पटना र झाँसीसम्म फैलिएको थियो र यसमा सैनिकहरू बाहेक राजपरिवार, किसान, तालुकदार र बुद्धिजीवी वर्ग पनि सामेल थिए। ब्रिटिश सरकारलाई यो विद्रोह दबाउनमा एक वर्ष लागेको थियो।
0: हजुर, र देशकै प्रसंगमा कुरा गर्दा है, त्यस्ता असंख्य हाम्रा स्वतन्त्र सेनानीहरू छन् है, देशको रक्षा गर्दै गर्दै आफ्नो प्राणको आहुति दिने हाम्रा वीर वीरांगनाहरू पनि छन् र उनीहरूबारे हामी विस्तार विस्तार श्रोताहरूलाई जानकारी गराउँदै गइरहेका छौं र विशेष गरेर उनीहरूको जन्मदिन र पुण्यतिथिको दिन पनि उनीहरूबारे हामी कुरा गर्ने गरेका छौं है। र हाम्रो यो एउटा सानो प्रयास कि उनीहरूलाई यसरी यस कार्यक्रम मार्फत श्रद्धांजलि दिने र उनीहरूबारे अरूलाई पनि जानकारी गराउने है। त्यस्तै आज एकजना व्यक्ति हुनुहुन्छ, उहाँको जन्मदिन हो।
1: हजुर, आजकै दिन परमवीर चक्र विजेता योगेन्द्र सिंह यादवको जन्म भएको थियो 1980, जसलाई टाइगर हिलको टाइगर भनेर पनि चिन्ने गर्छौं। कारगिल युद्धको मोर्चामा शत्रुहरूलाई हराएर आफ्नो प्राणको बलि दिने जवानहरूको सूची धेरै नै लामो रहिआएको छ, जसले राष्ट्रको उत्कृष्ट शौर्य परम्परालाई जीवन्त गरेका छन्। कारगिल युद्धपछि भारतीय सेनाको 4 शूरवीरहरूलाई परमवीर चक्रले सम्मानित गरिएको थियो। त्यही मध्ये एक ग्रेनेडियर योगेन्द्र सिंह यादव पनि हुन्। सबैभन्दा कम उमेरका अर्थात 19 वर्षको आयुमा परमवीर चक्र प्राप्त गर्ने वीर योद्धा योगेन्द्र सिंह यादवको जन्म उत्तर प्रदेशको बुलन्दशहर जनपदको औरंगाबाद आहिर गाउँमा आजकै दिन अर्थात 10 मई 1980 दिन भएको थियो। 27 डिसेम्बर 1996 दिन सेनाको 18 ग्रेनेडियर बटालियनमा भर्ती भएका हुन्। योगेन्द्र सिंह यादवको पारिवारिक पृष्ठभूमि पनि सेना नै रही आएकोले गर्दा उनलाई सेनाप्रति रूचि रहेको हो। कारगिल युद्धलाई कसले पो भुल्न सक्छ र जसमा सम्पूर्ण देशको जनमानस नै विचलित भएका थिए। भारत अनि पाकिस्तानलाई नियन्त्रण गरेर राख्ने रेखामा पाकिस्तान समर्पित घुसपेटीहरूले 1999 प्रारम्भमा कारगिल क्षेत्रको 16 देखि 18 हजार फूट अग्लो पहाड़हरूमा कब्जा गरेको थियो। मई 1999 पहिलो सप्ताहमा यही घुसपेटीहरूले नै श्रीनगरको लेहसँग जोड़िने महत्वपूर्ण राजमार्गमा गोलीबारी आरम्भ गरेको थियो। स्थितिको गम्भीरतालाई हेर्दै भारतले यी घुसपेटीहरूको विरूद्ध अपरेशन विजयको तहत कार्यवाही आरम्भ गरेको थियो। यसपछि संघर्षहरूको सिलसिला आरम्भ भयो। कट्याङ्ग्री नै हिउँको पहाड़हरूमा रहेर भारतीय सेनाले शत्रुहरूलाई डटेर मुकाबला गरेका थिए। 2 जुलाईको दिन कमाण्डिङ अफिसर कर्णल कुशल ठाकुरको नेतृत्वमा 18 ग्रेनेडियरले टाइगर हिलमा कब्जा गर्ने आदेश प्राप्त गरेको थियो। यसको निम्ति सम्पूर्ण बटालियनको 3 कम्पनीहरू अल्फा, डेल्टा र घातक कम्पनीमा बाँटिएको थियो। घातक कम्पनीमा ग्रेनेडियर योगेन्द्र सिंह यादव सहित 7 कमाण्डो सामेल थिए। 4 जुलाईको राति पूर्व निर्धारित योजना अनुसार कुल 25 सैनिकहरूको एक दल टाइगर हिलतर्फ बढे। टाइगर हिलमा घुसपेटीहरूको 3 चौकीहरू बनिएको थियो। एक मुठभेड़पछि पहिलो चौकीमा कब्जा गरे। यसपछि केवल 7 कमाण्डो भएको दल

अघि बढ़ियो। यही दल केही अघि मात्र बढ़ेको थियो कि शत्रुको तर्फबाट अन्धाधुन्ध गोलीबारी आरम्भ भयो। यस गोलीबारीमा दुई सैनिकहरू शहीद भए। यी दुई शहीदहरूलाई त्यही छोडेर शेष रहेका पाँच जावास सैनिकहरू फेरि अघि बढे, तर तिनीहरू अघि अझै ठूलो मुठभेड़ हुन गयो, जसमा पाँचमा चार जवानहरू शहीद भए र केवल ग्रेनेडियर योगेन्द्र सिंह यादव मात्रै बाँचेका थिए। हुन त उनी पनि धेरै नै रूपमा घायल भएका थिए। उनको देब्रे हात भाँचिएको थियो, तर पनि उनले हिम्मत हारेनन्। योगेन्द्र सिंहले आफ्नो हातलाई ब्याटले बाँधेर कोइनाको सहाराले अघि बढ़िरहे। यही अवस्थामा उनले आफ्नो AK-47 राइफलबाट 15-20 घुसपैटीहरूलाई मारे। यसरी दोस्रो चौकीमा पनि भारतको कब्जा हुन गएको थियो। अब उनको लक्ष्य 17,500 फीटको उचाइमा स्थित चौकीमा कब्जा गर्नु थियो। अत उनी गोलीबारी गर्दै अघि बढ़िरहे, जसले दुश्मनहरूलाई लाग्यो कि धेरै संख्यामा भारतीय सेनाहरू यहाँ आइसकेका छन्। केही शत्रुहरू त्यहाँबाट भागे त केही चौकीमा नै लुकेर बसेका थिए। तर ग्रेनेडियर योगेन्द्र सिंह यादवले आफ्नो अद्भुत साहसको परिचय दिँदै बाँकी रहेका घुसपैटीहरूलाई पनि त्यही मारिदिए र तेस्रो चौकीमा पनि कब्जा गर्न सफल भए। यो संघर्षपछि उनी अझ धेरै घायल भएका थिए, तर पनि उनी हरेस नखाई अघि बढ़िरहे। अन्तत योगेन्द्र सिंह यादव टाइगर हिलमा तिरंगा फहराउन सफल भए। भारत सरकारले ग्रेनेडियर योगेन्द्र सिंह यादवको यस अदम्य साहस, वीरता र पराक्रमलाई मध्यनजर राख्दै परमवीर चक्रले सम्मानित गरेको हो। सबैभन्दा कम उमेर अर्थात मात्र 19 वर्षको उमेरमा परमवीर चक्र प्राप्त गर्ने यस वीर योद्धाले धेरै नै कम उमेरमा अर्थात भनौं यो पड़ावमा आफ्नो साहसले यस्तो इतिहास रचे जसलाई भारतले सदैव याद राख्नेछ। ताजा परमवीर चक्र विजेता योगेन्द्र सिंह यादवको जन्मदिनमा उनलाई नमन गर्दै शुभकामना दिन चाहन्छौं।

0: अझ यसरी नै 1526 पानीपतको पहिलो लड़ाईमा जीत पश्चात बाबरले तत्कालीन भारतको राजधानी अकबराबाद अर्थात आगरामा प्रवेश गरेका थिए। यस युद्धमा लुटिएको धनलाई बाबरले आफ्नो सैनिक अधिकारीहरू नोकरहरू र सगे सम्बन्धीहरूमा बाँटेको थियो र यसै बटवारामा हुमायूलाई कोहिनूर हीरा प्राप्त भएको थियो जसलाई ग्वालियरको नरेश राजा विक्रमजीतबाट खोसिएको थियो।
1: हजुर, 1973 आजको दिन ग्रेट ब्रिटेनको

0: पार्लियामेन्टले टी एक्ट पारित गरेको थियो र उत्तरी अमेरिकाको चिया व्यापारमा सर्वाधिकार जमाउन ब्रिटिश इस्ट इण्डिया कम्पनीलाई नयाँ प्रारूप प्रदान गरिएको थियो।
1: 1774 लुई पन्ध्रको मृत्यु पश्चात लुई सोह्र फ्रान्सका राजा बनिएका थिए।
0: 1904 आजको दिन हर्क एन्सर मोटर वेगनवेर्क एजीको स्थापना भएको हो, जो पछि औ अहिले आएर अडी कम्पनी भएको हो।
1: 1994 नेल्सन मण्डेला लोकतान्त्रिक चुनावहरू पश्चात दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति चुनिएका थिए। मण्डेलाले राष्ट्रपति पदमा शपथ लिँदै भनेका थिए कि कहिले पनि यो सुन्दर धरती कहिले अरूको उत्पीड़नको अनुभव गर्ने छैन, अब स्वतन्त्रताको राज हुनेछ, मानवताको योभन्दा राम्रो उपलब्धिको मौकामा घाम कहिले डुब्ने छैन, ईश्वर अफ्रिकालाई आशीर्वाद दिउन्।
0: हजुर, 1908 आजको दिन प्रथमपल्ट ग्राफ्टन पश्चिमी भर्जिनियामा मदर्स डे पालन गरिएको थियो। 1954 आजको दिन बिल हेले अनि उनको ब्याण्डले रक अराउण्ड द क्लक रिलीज गरेको थियो र यो नै प्रथम रक एण्ड रोल रेकर्ड थियो जो बिलबोर्ड चार्टको नम्बर एक बनेको थियो। 1962 आजको दिन मार्वल कमिक्सले आफ्नो प्रथम संस्करण द इन्क्रेडिबल हल्क प्रकाशित गरेको थियो। 1975 आजको दिन सोनी कम्पनीले जापानमा बेटामैक्स भिडियो क्यासेट रेकर्डरको लन्च गरेका थिए। 2002 आजको दिन एफबीआई एजेन्ट रबर्ट ह्यान्सनलाई अमेरिकाका केही गोप्य तथ्यहरू 1.4 मिलियनमा रसियालाई बेचेको आरोपमा कुनै प्यारोल बिना आजीवन कारावासको सजाय सुनाइएको थियो। 2005 आजको दिन टिबुलिसी जर्जियामा भाषण दिइरहेको बेला यूएस प्रेसिडेन्ट जर्ज डब्ल्यू बुशमाथि ह्याण्ड ग्रेनेड फ्याँकेका थिए, तर भाग्यवश त्यो पड्किएन र त्यसलाई तत्काललाई निष्क्रिय गरिएको थियो। 2013 आजको दिन वर्ल्ड ट्रेड सेन्टर वेस्टर्न हेमिस्फेयरको सबैभन्दा अग्लो बिल्डिङ भएको थियो। 10 मे 2021 दिन भारतीय सेनाले मिलिटरी पुलिसमा महिलाहरूको प्रथम ब्याचलाई समावेश गरेको थियो र यस प्रथम ब्याचमा 83 जना महिला जवानहरू थिए, जसलाई क्रप्स अफ मिलिटरी पुलिस सेन्टर एण्ड स्कूल अर्थात CMPCNS बेंगलुरूमा कमिशन प्रदान गरेको थियो। 10 मे 2021 दिन रूसले कोविड संक्रमणको विरूद्ध आफ्नो देशमा निर्मित टीका स्पुत्निक भीलाई मंजूरी प्रदान गरेको थियो। श्रोता प्रणाम, सिक्किम कार्यक्रम अन्तर्गत अहिले सुन्दै हुनुहुन्छ विगतमा आजको दिन घटेका केही घटनाहरू बारे। र यसैबीचमा एउटा कुरा गर्न मन परे खुसबु, त्यो के भने हामीले हिन्दी गीतहरू है
1: धेरै
0: पुरानो पुरानो गीतहरू सुन्छौं, कति अब एकदम मर्मस्पर्शी गीतहरू लेखेका छन् है। त्यस्ता गीतहरू थुप्रै थुप्रै छन्, जस्तै अब वक्त ने किया क्या हसिन सितम यस्ता गीतहरू छन्, बाबुजी धीरे चल्ना है, त्योदेखि बाहेक अरू थुप्रै थुप्रै गीतहरू छन् हामीले याद आइरहन्छ, तर कसले लेखेको भन्ने कुरामा
1: समयको पछि फर्केर जानुभयो नि तपाईँ।
0: सबैजना फर्किन्छन् है, मैले मात्रै आज भनेको, तपाईँ पनि फर्किनुहुन्छ होइन। हजुर, यस्तो पुरानो गीतहरू सुन्दा एक प्रकारको आनन्द आउने गर्छ भन्ने कता कता कतिको त मन पनि दुख्छ होला है।
1: साँच्चै
0: हजुर, त्यस्ता थुप्रै थुप्रै गीतहरू छन् तर कसले लेखेको भन्ने कुरामा त्यति बिघ्न कसैले ध्यान दिँदैनन् है। जस्तै अब नेपाली गीतहरू पनि एकदम पुरानो गीतहरू लेखेका छन् तर कसले लेखेको हो भन्ने कुरामा कसैलाई थाहा नै छैन है।
1: गायकको याद नाम याद रहन सक्छ
0: हजुर, त्यसै कारण कतिजना गीतकारहरूले मन दुखाएको है दुखेसो पोखेको पनि हामीले सुनेका छौँ है। मैले यो प्रसङ्ग किन उठाए भन्दाखेरि आजकै दिन वक्त ने किया क्या हसिन सितम ये दुनिया ये महफिल यो गीत लेख्ने एक गीतकार जसको चाहिँ 83 वर्षको उमेरमा आजकै दिन 10 मे 2002 निधन भएको थियो। उहाँ हुनुहुन्छ कैफी आजमी, हिन्दी फिल्मी संसारका एक महान गीतकार भनौ एक महान शायर, र आज उहाँको पुण्यतिथि।
1: हजुर श्रोता, आजकै दिन कैफी आजमीको मृत्यु भएको दिन आज उनको पुण्यतिथि। उनको जन्म 1919 14 जनवरीको दिन भएको थियो। उनको पूरा नाम अख्तर हुसैन रिजवी हो। उनी एक शायर र गीतकार हुन् जसले हिन्दी फिल्महरूमा कयौं प्रसिद्ध गीत एवं गजलहरू लेखेका छन् भने जसमा देशभक्तिको अमर गीत कर चले हम फिदा जानो तन साथियो पनि सामेल छ। कैफी आजमीलाई राष्ट्रिय पुरस्कार बाहेक अन्य फिल्मफेयर अवार्डहरू पनि प्राप्त भएको थियो भने 1974 भारत सरकारले उनलाई पद्मश्रीले पनि सम्मानित गरेको थियो। ताज कैफी आजमीको पुण्यतिथिमा उनकै गीतद्वारा उनको सम्झना गर्न चाहन्छौं। Thank you.

0: बिदा लिने समय भइसकेको छ।
1: हजुर, र आजलाई भने हामी छुटिन चाहन्छौ, तर भोलि बिहान फेरि यही समय यही फ्रिक्वेन्सीमा भोलिको दिनको महत्वबारे, भोलिको दिन घटेका घटनाहरूबारे जानकारी लिएर तपाईँहरू समक्ष पुनः उपस्थित हुने नै छौ। हवस् त, आजलाई बिदा चाहन्छौ।
0: नमस्कार।

श्रोता तिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 8 बजिसकेको छ र अब सुन्नुहुनेछ दिल्ली केन्द्रबाट त्यसपछि पूर्वोत्तर केन्द्र सिलाङबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: Bengal Chief Minister Conrad K. Sangma and Tripura Chief Minister Manik Saha also attended the oath-taking ceremony of the new West Bengal Chief Minister at the Brigade Parade Ground in Kolkata. They greeted Mr. Subhendu Adhikari on assuming the office of Chief Minister and progressed of West Bengal. Before we wind up the news headlines once again, Assam BJP Legislative Party meeting to elect leader this morning. Chief Justice of India Surya Kant inaugurates Mega Camp Come Awareness Program in Meghalaya's Rebhoy District. In Manipur, Home Minister Kanthaujam Govindas visits violence-affected villages in Kamjong District. With that, we end the Northeast News Bulletin from Akashvani Shillong. Have a nice day.
1: मिडियमले 213.7 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताले हामीलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। आदरणीय श्रोता, समय बेला बिहानको 8:40 भइसकेको छ र अब यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम गीतिमाला। भनिन्छ नि संगीत मानव जीवनको एउटा बहुमूल्य हिस्सा हो। मानिसले सुख होस् वा दुःख होस्, हर्ष होस् वा विषाद, यस्ता क्षणहरूमा संगीतले एक चिकित्सकै काम गर्दछ। हरेक मानिसको मन अनि हृदयलाई एकैचोटि स्पर्श गर्दछ संगीतले। यस्तै मन छुने गीतहरूको संघालो कार्यक्रम गीतिमालाको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण संगीत प्रेमी रेडियो प्रेमी श्रोतालाई सांगीतिक अभिवादन जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं कलाकार विष्णु कुमार छेत्री अनि निन्द्या बन्तवाको आवाजमा सजिएका केही आधुनिक नेपाली गीतहरू। त श्रोता, स्वीकार्नुहोस् यो पहिलो गीतको सिली कलाकार विष्णु कुमार छेत्रीको स्वरमा।

हजुर श्रोता, जीवन भनेको नै सुख दुःख हाँसो रोदन आशा आकांक्षाहरू मिश्रित एउटा भाव हो। प्रिय श्रोता, यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो गायक कलाकार निन्द्या बन्तवाको स्वरमा रहेको यस गीतलाई। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र यहाँहरूलाई सुनाइरहेका छौं कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार विष्णु कुमार छेत्री र निन्द्या बन्तवाको स्वरमा रहेका केही आधुनिक नेपाली गीतहरू। त श्रोता, अब स्वीकार्नुहोस् कलाकार विष्णु कुमार छेत्रीको स्वरमा रहेको यस गीतलाई।

आदरणीय श्रोता यहाँहरूलाई कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न भाव मिश्रित गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै हामी कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौं र अब स्वीकार्नुहोस् यो अन्तिम गीत कुशेली कलाकार निन्द्या बन्तवाको स्वरमा।

श्रोता यतिन्जेलीहरूले सुनिरहनु भएको थियो कार्यक्रम गीतिमालाको अन्तिम गीत कलाकार निन्द्या बन्तवाको मधुर स्वरमा। यसका साथमा कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताले हामीलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ी अनुसार बिहानको 9 बज्न लागिरहेको छ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका प्रमुख समाचार। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ हिजो पश्चिम बंगालमा नवनिर्वाचित भारतीय जनता पार्टी भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुभयो। मुख्यमन्त्री तामाङले पश्चिम बंगालमा पहिलो पटक गठन भएको भाजपा नेतृत्वको सरकारका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीका साथै नवनियुक्त मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस अवसरलाई एउटा ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्नुभयो। सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद एससीआरटीले हिजो राज्यका छवटै जिल्लाहरूमा विशेष संख्यात्मक कार्यक्रम स्पेशियल न्यूमेरेसी प्रोग्राम अन्तर्गत जिल्ला स्तरीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यशालाको मुख्य उद्देश्य सरकारी विद्यालयहरूमा आधारभूत गणितीय अभ्यासहरूलाई सुदृढ बनाउनु र कक्षा 1, 2 र 3 मूल्यांकनमा आधारित सिकाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई तयार पार्नु रहेको थियो। राष्ट्रिय बागवानी बोर्ड एनएसबीले जनवरी 2025 लागू भएको आफ्नो परिमार्जित योजना निर्देशिका अन्तर्गत सिक्किमका उच्च मूल्यका फूल र तरकारीहरूको व्यावसायिक संरक्षित खेती प्रोटेक्टेड कल्टिभेशनलाई प्रवर्धन गर्न आर्थिक सहायता प्रदान गर्ने भएको छ। यो कार्यक्रम एकीकृत परियोजना मोड इन्टिग्रेटेड प्रोजेक्ट मोड अन्तर्गत सञ्चालन गरिनेछ। सिक्किमका ग्राण्ड मास्टर त्रिलोक सुब्बा आगामी मई 19 र 20 तारीकमा मंगोलियामा आयोजना हुने एसियाली ताइक्वान्डो पुम्से च्याम्पियनशीपका लागि भारतीय टोलीमा चयन हुनुभएको छ। भारतभरिबाट छानिएका 25 जना खेलाड़ीहरूमध्ये ग्राण्ड मास्टर सुब्बा यस प्रतिष्ठित च्याम्पियनशीपमा भारतको प्रतिनिधित्व गर्ने सिक्किमका एकमात्र खेलाड़ी हुनुहुन्छ। सिक्किम सरकारले खर्चलाई मितव्ययी बनाउन र सरकारी सवारी साधनको प्रयोगलाई सुव्यवस्थित गर्न सार्वजनिक प्रतिनिधि र अधिकारीहरूका लागि सवारी साधन हकबन्दी नीतिमा संशोधन गर्दै कड़ा नियमहरू लागू गरेको छ। गान्तोक जिल्ला एथलेटिक्स संघको आयोजनामा हिजो खेलगाउँमा तेस्रो गान्तोक जिल्ला एथलेटिक्स मीट 2026 एक रंगीन र उत्साहजनक समारोहका साथ भव्य उद्घाटन गरियो। समारोहमा जिल्लाभरिका खेलाड़ी प्रशिक्षक प्राविधिक पदाधिकारीहरू र खेल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको घड़ी अनुसार बिहानको 9:02 भइसकेको छ र अब पुराना हिन्दी फिल्मी गीतहरूको पर्खाईमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम चित्रांजलिमा न्यानो स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौ। यो पहिलो गीत कलाकार शंकर महादेवनको स्वरमा चलचित्र तारे जमीन परबाट

प्रिय श्रोता, यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो कलाकार अलका याग्निक र अभिजीतको स्वरमा रहेको गीत चलचित्र यस बोसबाट। र अब यसै सांगीतिक श्रृंखलालाई अघि बढ़ाउँदै सुनाउन लागिरहेका छौं यो अघिल्लो गीत कलाकार उदित नारायण र अलका याग्निकको स्वरमा चलचित्र हर दिल जो प्यार करेगाबाट।

प्रिय श्रोता, यस्ता पुराना पुराना गीतहरू सुनेर आफ्ना विगतका तीता मीठा क्षणको सम्झना गर्नु संगीतबाट नै सम्भव हुन्छ। त श्रोता, यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो चलचित्र कुछ कुछ होता हैबाट कलाकार अलका याग्निक र उदित नारायणको स्वरमा रहेको यस गीतलाई। त श्रोता, चित्राञ्जलीको यस सांगीतिक श्रृंखलामा अब सुनाउन लागिरहेका छौं यो अघिल्लो गीत चलचित्र वीर जराबाट कलाकार उदित नारायणको स्वरमा।

आदरणीय श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजलिको अन्तिम गीत कलाकार उदित नारायणको स्वरमा चलचित्र वीरजराबाट। यसका साथमा कार्यक्रम चित्रांजलिको निर्धारित समय यहीँ पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला बिहानको 9:30 भइसकेको छ। आदरणीय श्रोता यहाँहरू समक्ष अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम बाल जगत।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनुभएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

0: प्यारा प्यारा भाई बहिनी हो, कार्यक्रम बाल जगत सुनिरहनु भएको छ आकाशवाणी गान्तोकबाट प्रत्येक आइतबार बिहान 9:30 बजे। र यस कार्यक्रममा हामी तपाईँहरूका विभिन्न नौला नौला साथीहरूलाई समावेश गरी उहाँका विचारहरू सुनाउने गर्दछौं। उहाँहरूले कसरी आफ्नो बाल्यकाल बिताउनु हुँदैछ, कस्ता राम्रा कुराहरू सिक्नु हुँदैछ, यिनै कुराहरू सुन्न पाउनुहुनेछ। यसै क्रममा आज हाम्रो स्टुडियोमा आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ संजोग छेत्री भाइ। र संजोग छेत्री भाइ कहाँबाट आउनुभयो, कस्ता राम्रा कुराहरू हामीलाई बताउन चाहनुहुन्छ, सुनौ है त। संजोग भाइ, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अनि तपाईँ कहाँबाट आउनुभयो, तपाईँको घर कहाँ हो?
1: मेरो घर लोरलुइङ।
0: लोरलुइङ है, तपाईँको आफ्नो घर हो त्यही हो?
1: म हजुरआमा हजुरबाबासित बस्छु।
0: अनि हजुरआमा हजुरबाबा चाहिँ कति उमेरको हुनुहुन्छ?
1: हजुरआमा चाहिँ खस्नु भएको,
0: अनि
1: हजुरबाबा चाहिँ 60+ होला,
0: 60 वर्ष पनि नाग्नु भयो है। अनि बाबा आमा चाहिँ?
1: आमा चाहिँ टासी पोइन्टमा काम गर्नुहुन्छ।
0: हजुर।
1: बाबा चाहिँ सिन्ताम हस्पिटलमा।
0: ए, बाबा र आमा एकैपट्टि काम गर्नुहुन्छ, तपाईँ घरमा बस्नुहुन्छ हजुरबासँग है। अनि घरमा बस्दाखेरि चाहिँ तपाईँले अरू चाहिँ हजुरबासँग के सिक्नुहुँदैछ, कस्ता कुराहरू सिकाउनुहुन्छ त हजुरबाले?
1: हजुरबाबाले घरको कामहरू गर्नु, स्कुलमा राम्रो पढ्नु, अनि कतैतिर खेलकुदहरूतिर गयो भने राम्ररी गरेर आउनु भन्नुहुन्छ।
0: खेल राम्ररी खेलेर आउनु भन्नुहुन्छ है। अनि तपाईँ घरमा चाहिँ हजुरबालाई चाहिँ के सघाउनुहुन्छ त अन्त?
1: हजुरबाबाको चाहिँ गाईहरू छ, घाँस काट्नु सघाउँछ।
0: घाँस काट्नु सघाउनुहुन्छ। तपाईँ कति घाँस काट्नुहुन्छ बिहान?
1: म बिहान चाहिँ दुध पुऱ्याएर आउँछु कोअपरेटिभ।
0: हजुर।
1: बेलुका घरतिर काट्छ?
0: बेलुका चाहिँ घाँस काट्नुहुन्छ, सघाउनुहुन्छ। अनि गोबर थलाहरू पनि सोर्नुहुन्छ?
1: हजुर।
0: अन्त अरू चाहिँ के गर्नुहुन्छ?
1: अनि गोबर सोरेर मामाले गाई दुनुहुन्छ।
0: मामाले गाई दुनुहुन्छ। अनि
1: मामाले गाई धोइसकेर चाहिँ म मामा र म घर जान्छ, घाँस चाहिँ सालेर घरमा गएर हात खुट्टा सात खुट्टा धोएर चाहिँ पढ्न बस्छु।
0: अनि पढ्न चाहिँ तपाईँ कस्तो कस्तो सब्जेक्ट मन पराउनुहुन्छ, कुन कुन विषय मन पराउनुहुन्छ?
1: मलाई त सबै राम्रै लाग्छ।
0: सबै राम्रै लाग्छ, एकदमै इन्ट्रेस्ट लाग्ने, मन पर्ने चाहिँ, धेरै पढौँ जस्तो लाग्ने चाहिँ कुन चाहिँ हो?
1: नेपाली।
0: नेपाली मनपर्छ त्यस्तो? नेपाली चाहिँ बुझिन्छ नि त है। नेपालीमा चाहिँ के चाहिँ मजा मानेर पढ्नु भएको छ अरे?
1: कथा, बालरामायण।
0: बालरामायण त्यस्तो मनपर्छ? बालरामायणमा के बुझ्नु भएको छ, कति पढ्नु हुँदैछ?
1: हामी चाहिँ बालकाण्ड सकेर अयोध्या काण्ड कम्ती पढेको छ।
0: अन्त बालरामायण चाहिँ कतिको तपाईँ बुझ्नु भएको छ त?
1: मैले त म्यामले पढ्नुहुन्छ, त्यहाँदेखि बुझाउनुहुन्छ, राम्रै बुझ्छ।
0: राम्रै बुझ्नुहुन्छ।
1: मैले चाहिँ त्यसबाट जब संसारहरूतिर चाहिँ कलियुग लाग्नु आँट्दाखेरि चाहिँ नारायण भगवान चाहिँ ब्रह्मजीवकोमा जानुहुन्छ, ब्रह्मजीवलाई चाहिँ भन्नुहुन्छ संसारमा कलियुग लाग्ला जस्तो छ, तपाईँलाई कति कथा याद हुन्छ बालरामायणको भनेर सोध्नुहुन्छ। तब सोद्धाखेरि चाहिँ मलाई र पार्वतीलाई चाहिँ आधी आधी भाग याद छ, अनि चाहिँ नारायण चाहिँ पार्वतीकोमा।
0: रामायणबाट बुझेको हो त्यो चाहिँ? कतिसम्म पढ्नु, कुन काण्ड पढिसक्नु भयो?
1: बालकाण्ड।

0: क्लेको चाँडोलाई पनि जोडाएर एउटा बाँड छोड्दाखेरि चाहिँ अब पहाड पल्टेको जस्तो चाहिँ आवाज, अनि राम अनि अनेक देवता बाहेक चाहिँ नि अरू सबै लडेको हुन्छ
1: है।
0: तब चाहिँ सीता चाहिँ अर्कै देशको राजाले दिन्छ रामलाई। तब चाहिँ दशरथलाई खबर पुर्याउँछ कि तपाईँको छोरा चाहिँ मेरो छोरी सीतासित बिहा गर्नु आँटेको छ। तब चाहिँ दशरथ खुसी हुँदै डोली ल्याइकन आउँछ जन्ती, त्यहाँदेखि बिहा स्या भइकन धुमधाम भइ बाजाहरू बजाउँदै घर लाँदाखेरि चाहिँ बिचमा चाहिँ कुनै कुन चाहिँ एउटा राक्षस रोक्छ बाटो। तब चाहिँ रामलाई यसो भन्छ, तँ फुर्ती नदेखा सक्छस् भने मेरो यो धनु उतारेर देखा, शिवजीले चाहिँ मलाई र त्यो सीताको बाबालाई देखाउँछ भन्छ। अनि त्यो धनुलाई चाहिँ नउचालोस् भनेर रामलाई भन्नु लागि चाहिँ ऋषिहरूले उसलाई चाहिँ फकाउँछ भक्कु, तर फकिनु मान्दैन त्यो राक्षस। रामले त्यो धनु उचालेर बाँड छोड्छ। तब चाहिँ त्यो राक्षसलाई याद पाउँछ कि ऊ चाहिँ विष्णु भगवान हो भनेर, अनि ऊ चाहिँ उसको नाम जप्दै घर फर्किन्छ। त्यहाँदेखि रामहरू चाहिँ आफ्नो डोली ल्याइकन चाहिँ उता जान्छ, अयोध्या फर्किन्छ। त्यहाँदेखि चाहिँ दशरथ निकै बुढो भए, राम पनि अलिक यङ हुँदै गयो। तब चाहिँ रामलाई चाहिँ राजा बनाउनै आँटेको थियो। तब चाहिँ कै कैको एउटा दासीले चाहिँ, केटी दासीले चाहिँ कै कैलाई केही कुरा भन्नु फकाउनु लागि चाहिँ पुरा कुराहरू खेलाउँछ मनमा। त्यहाँदेखि कै कैकोमा गएर भन्छ, तपाईँलाई थाहा छ राम राजा हुनु आँटेको छ भनेर, त्यहाँदेखि थाहा छ भनेर, अनि तपाईँलाई के जस्तो लाग्छ राम राजा होस् भन्दाखेरि चाहिँ, होस् राम त जेठो छोरा उसकै पहिला हक हुन्छ भन्छ जति भन्दाखेरि त्यो दासीले भन्दा चाहिँ उयसले मान्दैन कै कैले। तब चाहिँ त्यो दासी रिसले चाहिँ तपाईँको बुद्धिमा बिर्को लागेछ भनेर भन्छ। त्यसो भन्दाखेरि चाहिँ त्यतिकै भन्दाखेरि चाहिँ भरतलाई चाहिँ राजा बनाएन भने, जब चाहिँ एउटा देवता र राक्षसको बिच लडाइ हुन्छ तब चाहिँ दशरथलाई चाहिँ कैकेयीले बचाएको हुन्छ। त्यही कारण कैकेयीलाई चाहिँ दुईटा उसलाई चाहिएको मागा विष म पुरा गर्छु भन्छ, त्यो मागेको हुँदैन कैकेयीले। त्यहाँदेखि तब माग्छ, माग्दाखेरि चाहिँ कैकेयीले भन्छ कि कैकेयीले चाहिँ भरतलाई राजा बनाउनु अनि रामलाई चाहिँ 13 वर्ष वनवास पठाउनु, त्यतिसम्म पढेको छ।
1: अन्त रामले चाहिँ अब अघिल्लो दिनसम्म राजा हुने निदो भएको रातारात उनलाई वनवास जानुपर्ने हुन्छ। मान्छेको जीवन त्यस्ता पनि दिन आउँछन् भनेर सिकाइएको छ। अब त्यति बेला मान्छेले आत्तिनु हुँदैन भनेको छ रामले, सर वनवास गएका छन् होइन, नभए त म राजा हुन्छु भन्न पनि सक्थे। अनि त्यस्तो राम्रो राम्रो कुराहरू तपाईँहरूले बुझ्नु हुँदै रहेछ, अझै नानी नै हुनुहुन्छ, रामायण राम्रोसँग पढ्ने धेरै कुराहरू बुझिन्छ हो, मान्छेको जीवन जिउन सिकाउने पुस्तक हो त्यो होइन। अनि त्यहाँदेखि नेपालीमा बाल रामायण साह्रै मन परेको छ तपाईँलाई, बाल रामायणको पनि सानोतिनो बुझेको कुराहरू तपाईँले सुनाउनु भयो, र अब एउटा कविता पनि सुनाउनुहुन्छ होला हौ, तपाईँले कविता याद छ होला नि है।
0: एकदम एकदम, म तिमी जस्तो तिमी म जस्तो फेरि झगडा किन के कस्तो, आउन न साथी मिली जोली बसम घाम जुन जस्तो, नदी पर्वत मिल्न सक्छ हामी किन के कस्तो, रङ जात धर्मले के गर्छ संसार थाम्छ कर्मले, आउन साथी सत्कर्म गरम कुना कुनामा खुसीको रङ भरम।
1: अनि कविताले के सिकाउँछ?
0: कविताले चाहिँ हामीलाई कहिले नबाँच्नु, जुट भएर बस्नु, हामी एक्लै छ भने हामीलाई तोड्नु सक्छ, हामी मिलेर बस्यो भने चाहिँ हामीलाई कहिले केही गर्नु सक्दैन,
1: त्यति राम्रो सिकाउँछ। र अनि तपाईँले कविता पनि राम्रो सुनाउनु भयो, अब बाल रामायणको कुरा पनि सुनाउनु भयो, पछि के बन्ने त?
0: मलाई पुलिस बन्नु मन छ।
1: पुलिस बन्नु मन छ तपाईँलाई है? अनि पुलिस बनिसकेर चाहिँ पुलिसले के गर्छ त?
0: पुलिसले अब आफ्नो देशलाई बचाउनु कोसिस गर्छ, त्यो ड्रग्सहरू बेच्नेलाई पक्रिन्छ,
1: हजुर,
0: नराम्रो काम गर्नु दिँदैन, चोरीहरू मार्नु
1: दिँदैन है,
0: हजुर,
1: अनि नराम्रो काम गर्नु पनि हुँदैन होइन,
0: हजुर,
1: अनि तपाईँ चाहिँ त्यो रोकथाम गर्ने होइन, कति राम्रो, तपाईँको इच्छा पुरा होस्, तपाईँलाई कहिले साह्रो गाह्रो आए पनि म तपाईँको त्यसका निम्ति हामी शुभकामना दिन्छौँ। र तपाईँलाई नै अब एउटा गीत गाउनु भन्यो भने तपाईँ गाउनुहुन्छ होला हौ है, तपाईँ जस्तो साथीहरूलाई सुनाइदिनुहुन्छ गीत?
0: सानो सानो कुरामा पनि तिमी रिसाउने भए, लामो लामो झगडा गरी दिन बिताउने भए, फकाउन सताउन पर्दै पर्दैन नि बिताइरहने पलहरू, समय धेरै धेरै चलिरहेन, के छ तिम्रो मन भित्त खै कहिले नबुझ्न सकिने, कस्तो यो तिम्रो मन खुसी काले दुख नदिने, कोही काले पुग्छ यो खै के बल्ल तल्ल फकाएर मान्छे मेरै पछि तिमी, माया मेरो एकहरू बाटो नि कराउँछौ कति कति कति।
1: यति नै हो, छोटो छोटो गीत सुनाउनु भयो है। अन्त अब तपाईँले गीत पनि सुनाउनु भयो, अब अझै चाहिँ के सुनाउने त तपाईँ आफ्ना साथीहरूलाई? खेल खेल्नु मनपर्छ?
0: मनपर्छ।
1: के खेल्नुहुन्छ?
0: भलिबल।
1: भलिबल म्याचै खेल्नुहुन्छ कि?
0: होइन, स्कुलमा प्र्याक्टिस मात्रै।

0: प्र्याक्टिस मात्रै गर्नुहुन्छ, ठिकै छ, पछिको ठुलो भएर खेल्न मन छ होला होइन, पुलिस हुन मन छ, पुलिस हुने मान्छे त एक्टिभ हुनु पर्यो, खेलकुदमा पनि राम्रै हुनु पर्यो, तपाईँलाई आफ्ना इच्छाहरू पुरा गर्ने सपनाहरू पुरा गर्ने वातावरण बनिरहोस् र तपाईँ एउटा सफल मान्छे बनेको हामी हेर्न चाहन्छौँ। हुन्छ
1: हुन्छ,
0: र आज यहाँ आउनुभयो, यतिकै राम्रो कुरा भनिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।

प्यारा प्यारा भाई बहिनी हो सुन्नुभयो नि भाई संजोगका कुराहरूलाई। उहाँले आफ्नो बाल्यकाल स्कुली शिक्षासँगै विभिन्न आधारभूत र जीवनभरि आफूलाई काम लाग्ने कुराहरू सिक्दै बिताउनु हुँदै रहेछ। घरका साना साना कामहरू गर्दा हामीले पछि गएर जीवन कसरी बाँच्न सकिँदो रहेछ भन्ने सिक्दै जाँदो रहेछौ भन्ने कुरा यस छोटो अन्तर्वार्तामा उहाँले हामीलाई सिकाउनु भयो। अब यतिका कुरा जानिसकेपछि यो मिठो गीत पनि सुनौ है त। गीत पछि सुनाउनेछु आविष्कारको कथा रेडियोको साथ विषयमा रोचक कुरा।

प्यारा प्यारा भाई बहिनी हो, आज हामी एउटा विशेष दिनका बारेमा चर्चा गर्दैछौ जसले हामीलाई भविष्यको सपना देख्न र नयाँ कुराहरू बनाउन सिकाउँछ। विज्ञान र प्रविधिको संसार कति रमाइलो छ भन्ने बुझ्न आज हामी राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा आविष्कारको कथा रेडियोका साथमा सुनिरहेका छौ। है त, आजको युग प्रविधिको युग हो। बिहान उठ्ने बित्तिकैदेखि राति सुत्ने बेलासम्म हामी कुनै न कुनै प्रविधिको प्रयोग गरिरहेका नै हुन्छौं। भारतमा हरेक वर्ष 11 मईका दिन अर्थात भनौ भोलि राष्ट्रिय प्रौद्योगिकी दिवस नेशनल टेक्नोलोजी डे मनाइन्छ। यो दिन हाम्रा वैज्ञानिक र इन्जिनियरहरूको कड़ा परिश्रम र सफलताको उत्सव हो भाइ पनि हो। अब यस दिवसको पृष्ठभूमि वा इतिहास बारे पनि अलिकति जानौ है त। सन् 1998 11 मईमा भारतले राजस्थानको पोखरणमा सफलतापूर्वक परमाणु परीक्षण न्यूक्लियर टेस्ट गरेको थियो। यसै दिन भारतले आफ्नो देशमा बनेको विमान हंसा 3 को उडान भरेको थियो र त्रिशूल मिसाइलको पनि सफल परीक्षण गरेको थियो। यी महान उपलब्धिहरूको सम्झनामा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले यस दिनलाई राष्ट्रिय प्रौद्योगिकी दिवस घोषणा गर्नुभएको थियो। हरेक वर्ष यो दिवस एउटा नयाँ नारा र विषयका साथ मनाउने गरिन्छ नि। यसरी नै वर्ष 2026 लागि अथवा भनौ यस वर्षका लागि मुख्य विषय अथवा नारा रहेको छ, समावेशी विकासका लागि जिम्मेवार आविष्कार अर्थात रेस्पोन्सिबल इनोभेसन फर इन्क्लुसिभ ग्रोथ। यसको अर्थ हो हामीले यस्ता नयाँ कुराहरू बनाउनु पर्छ जसले वातावरणलाई नोक्सान नपुर्याओस् र धनी गरीब गाउँ शहर सबैका लागि फाइदाजनक होस्। अब यस दिवसको औचित्य महत्व र भूमिका विषयमा पनि कुरा गरौं है त। यसले वैज्ञानिक सोचको विकास गर्न सहयोग गर्दछ। यो दिवसले नानीहरूमा कसरी र किन भन्ने प्रश्न गर्ने क्षमता बढाउँछ। आफ्नै देशमा आवश्यक सामानहरू बनाउन यसले प्रेरणा दिन्छ र आत्मनिर्भर भारतको सपना पूरा गर्न सहयोग गर्दछ। प्रविधिको मुख्य भूमिका नै मानिसको जीवनलाई सजिलो बनाउनु र ठूला समस्याहरू जस्तै रोग अनिकाल समाधान गर्नु हो। यस दिन स्कूल र कलेजहरूमा विज्ञान प्रदर्शनी र प्रतियोगिताहरू गरिन्छन् जसले भोलिका वैज्ञानिकहरू जन्माउन सहयोग गर्दछ। अब हामी भारतका केही महत्वपूर्ण आविष्कारहरू बारे कुरा गरौं है त भाई बहिनी हो। भारत प्राचीन कालदेखि नै आविष्कारहरूको केन्द्र रहेको छ। भारतको वैज्ञानिक इतिहास हजारौं वर्ष पुरानो र अत्यन्त गौरवशाली छ। प्राचीन कालदेखि आधुनिक युगसम्म भारतीय वैज्ञानिकहरूले संसारलाई यस्ता धेरै कुराहरू दिएका छन् जसले मानव सभ्यताको दिशा नै परिवर्तन गरिदिएको छ। अब भारतका केही प्रमुख वैज्ञानिक आविष्कार र योगदानहरूको विषयमा कुरा गरौं है त। प्रथम मानी भाइ बहिनी हो, प्राचीन भारतका क्रान्तिकारी आविष्कारहरूलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। 0 को आविष्कार, महान गणितज्ञ आर्यभट्टले शून्यको अवधारणा संसारलाई दिएको हो भन्ने मान्यता रहिआएको छ। शून्य बिना आधुनिक गणित भौतिक शास्त्र र कम्प्युटर प्रोग्रामिङ बाइनरी सिस्टम असम्भव थियो। दशमलव प्रणाली डेसिमल सिस्टम भारतले नै स्थान मान प्लेस भ्यालू र दशमलव प्रणालीको विकास गरेको पाइन्छ जसले ठूला गणनाहरूलाई सहज बनाएको छ। आयुर्वेद र शल्यक्रिया सर्जरी, महर्षि सुश्रुतलाई शल्यक्रियाका पिता मानिन्छ। उनले आज 2500 वर्ष अघि नै प्लास्टिक सर्जरी र मोती बिन्दुको शल्यक्रिया जस्ता जटिल उपचार विधिहरूको वर्णन गर्नुभएको थियो। योग विज्ञान पनि एक अर्को विज्ञान हो। शरीर र मस्तिष्कको सन्तुलन मिलाउने यो प्राचीन विज्ञान भारतको अमूल्य उपहार हो। भौतिक र गणितीय विज्ञानमा योगदान, रमन प्रभाव, रमन इफेक्ट। सर सीवी रमनले सन् 1928 प्रकाशको प्रकिरण सम्बन्धी खोज गरे। यसैका लागि उनले भौतिक शास्त्रमा नोबेल पुरस्कार पाएका थिए। भूषण कण, भारतीय वैज्ञानिक सत्येन्द्र नाथ बोसले क्वान्टम मेकानिक्समा महत्वपूर्ण योगदान दिए। उनकै नाममा हिग्स बोसन गड पार्टिकलको नाम राखिएको हो। चन्द्रशेखर लिमिट, सुब्रह्म

अन्यम चन्द्रशेखरले ताराहरूको विकास र ब्ल्याक होलको गठन सम्बन्धी महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरे। अब यी आविष्कारहरू त भए, तर यसबारे थाहा पाउने सजिलो भरपर्दो माध्यम चाहिँ के हो त भन्दा नि भाइ बहिनी हो आधुनिक प्रविधि र संचार हो। अब यस विषयलाई पनि हेरौं है त। मार्कोनी भन्दा पहिले पनि जगदीश चन्द्र बोसले सन् 1895 रेडियो तरंगको प्रदर्शन गरेका थिए। उनले नै बिरुवाहरूमा पनि जीवन हुन्छ भनेर प्रमाणित पनि गरेका थिए। फाइबर अप्टिक्सलाई हेर्यो भने नरेन्द्र सिंह कपानीलाई फाइबर अप्टिक्सका पिता भनिन्छ। आजको तीव्र गतिको इन्टरनेट उनकै आविष्कारमा आधारित रहेको पाइन्छ। कम्प्युटरमा प्रयोग हुने युनिभर्सल सिरियल वस यूएसबीको आविष्कार भारतीय इन्जिनियर अजय भट्टले गरेका हुन् भाइ बहिनी हो। अनि तपाईँलाई थाहा छ नि, टेलिफोन वा इन्टरनेट नभएको समयमा टाढाको खबर तुरन्तै पुर्याउने सबैभन्दा प्रभावकारी माध्यम थियो नि रेडियो। रेडियोले गीत संगीत र नाटक मात्र नभई समाचार, कृषि जानकारी र शैक्षिक कार्यक्रमहरूका माध्यमबाट जनचेतना फैल्याउन ठूलो भूमिका निर्वाह गरिरहेकै हुन्छ। संकटको साथी हो है भाइ बहिनी हो रेडियो। प्राकृतिक विपत्ति र युद्धको समयमा सूचना आदान प्रदान गर्न रेडियो सबैभन्दा भरपर्दो साधन मानिन्छ। साँच्चै भन्नु हो भने नि भाइ बहिनी हो, आजको डिजिटल युगमा पनि रेडियोको सान्दर्भिकता घटेको छैन। प्रविधिमा आएको परिवर्तनसँगै अहिले एफएम फ्रिक्वेन्सी मोडुलेसन, डिजिटल रेडियो र अनलाइन पोडकास्टका रूपमा यसले आफ्नो स्वरूप बदलिएको छ। मोबाइल र इन्टरनेटको सहज पहुँचले रेडियोलाई अझ व्यापक बनाएको छ। आकाशवाणी गान्तोक पनि त सुन्नुहुन्छ नि मोबाइलबाटै। न्यूज अन एआईआर मोबाइल एप डाउनलोड गर्नुभएकै होला। एफएम कञ्चनजंघा 103 मेगाहर्जमा सुन्नुहुँदै होला। त्यो पनि त फोनमै सुन्न सकिहाल्छौ नि, होइन र? समय पनि नष्ट नहुने, जानकारी, मनोरञ्जन, सूचना सबै कुरा पनि पाइने गजबको खोज हो रेडियो। अब विज्ञानको क्षेत्रलाई अझै हेर्दा नि भाइ बहिनी हो, भारत पहिलो प्रयासमा नै मंगल ग्रहको कक्षामा पुग्ने विश्वको पहिलो राष्ट्र बन्यो। यो विश्वकै सबैभन्दा सस्तो मंगल अभियान रहेको कुरा पनि बताइन्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने भारत विश्वको पहिलो देश हो। परमाणु ऊर्जा होमी जहाँगीर बाबाको नेतृत्वमा भारतले परमाणु ऊर्जाको क्षेत्रमा आत्मनिर्भरता हासिल गरेका तथ्यलाई हामीले मान्नै पर्छ। यी आविष्कारहरूले प्रमाणित गर्छन् भने नि भाइ बहिनी हो, भारत सधैँ नै ज्ञान र विज्ञानको केन्द्र रहेको छ। नानी हो, प्रविधि भनेको केवल ठूलो मेसिन वा मोबाइल मात्र होइन, यो त हाम्रो सोच्ने र समस्या सुल्झाउने नयाँ तरिका हो। तपाईँहरू पनि आफ्नो वरपरका साना समस्याहरूलाई कसरी नयाँ आइडियाले हल गर्न सकिन्छ भनेर सोच्नुहोस् है त। को जान्दछ भोलिको ठूलो आविष्कार तपाईँको हातबाट पुग्ने हो कि? आउँदा उदाउँदा हाम्रा भविष्यका वैज्ञानिकहरूलाई आफ्ना सुन्दर सोचहरूलाई कार्यमा परिणत गर्ने सुझाव र शुभकामना दिन चाहन्छु। अनि यस्तै यस्तै जानकारीहरू प्राप्त गर्नलाई सुन्दै रहनुहोला आकाशवाणी गान्तोक।

अब भने पालो भएको छ एउटा सुन्दर प्रतिक्रियाको। हामीले व्हाट्सएप नम्बर दिएका छौ 9434711196, जसमा तपाईँहरूले कार्यक्रम बालजगत कस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुन्छ भनेर। यस अनुरोधलाई स्वीकार गर्दै छलमथाङ निवासी श्रीमती गुमा सापकोटा लेख्नुहुन्छ, यस्ता कार्यक्रमहरूले नानीहरूलाई एउटा अलग विश्वास भरिदिन्छ। अघि आएर बोल्न सिकाउँछ, स्टुडियोमा आएर बोल्नु पर्दा नानीहरूलाई धेरै अनुशासन सिकाउनका साथै आफूमा भएको कमी कमजोरी निहाल्ने मौका पनि दिँदो रहेछ। आफ्ना स्कूलका नानीहरूको प्रस्तुतिबाट मैले पनि थाहा पाएको कुरा भनेको हुँ भनेर लेख्नु भएको छ। धन्यवाद गुमाज्यू, हजुरका शब्दहरू नै हाम्रा ऊर्जा हुन्। हजुरको माया नै हाम्रो निम्ति पोसिलो खुराक पनि हो। यसरी माया सार्दै रहनुहोला। गाउँमा कोही कार्यक्रम गर्न चाहने बालक बालिका भए हामी सम्म जानकारी ल्याइदिनु होला। यसै फेरि पनि धन्यवाद हजुरलाई। हो भाइ बहिनी, हो तपाईँहरूकै हो यो कार्यक्रम। तपाईँहरूले भाग लिन सक्नुहुन्छ र इच्छा गर्नु पर्यो अनि व्हाट्सएप गर्नु पर्यो है त 9434711196 नम्बर फेरि पनि सुन्नुभयो। त यसरी कुराकानी गर्दा गर्दै आजलाई पनि कार्यक्रम समाप्त गर्ने सकेत समयले दिएको हुँदा आजलाई माग्दछौ विदा। फेरि भेट्नेछौ अर्को आइतबार। आजलाई नमस्कार।

आदरणीय श्रोता हजुरले तिनजेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम बाल जगत अन्तर्गत संजोग छेत्रीसँग राधिका शर्माद्वारा लिएको एक रोचक अनि प्रेरणादायी अन्तर्वार्ता साथै अन्य बाल कार्यक्रमहरू। यसैका साथमा कार्यक्रम बाल जगतको निर्धारित समय भने यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय अहिले स्टुडियोको घड़ी अनुसार बिहानको 9:59 भइसकेको छ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका प्रमुख समाचार। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ हिजो पश्चिम बंगालमा नवनिर्वाचित भारतीय जनता पार्टी भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुभयो। मुख्यमन्त्री तामाङले पश्चिम बंगालमा पहिलो पटक गठन भएको भाजपा नेतृत्वको सरकारका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीका साथै नवनियुक्त मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस अवसरलाई

एउटा ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्नुभयो। सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद एससीआरटीले हिजो राज्यका छवटै जिल्लाहरूमा विशेष संख्यात्मक कार्यक्रम स्पेशियल न्यूमेरेसी प्रोग्राम अन्तर्गत जिल्ला स्तरीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यशालाको मुख्य उद्देश्य सरकारी विद्यालयहरूमा आधारभूत गणितीय अभ्यासहरूलाई सुदृढ बनाउनु र कक्षा एक दुई र तीनमा मूल्यांकनमा आधारित सिकाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई तयार पार्नु रहेको थियो। राष्ट्रिय बागवानी बोर्ड एनएसबीले जनवरी 2025 लागू भएको आफ्नो परिमार्जित योजना निर्देशिका अन्तर्गत सिक्किममा उच्च मूल्यका फूल र तरकारीहरूको व्यावसायिक संरक्षित खेती प्रोटेक्टेड कल्टिभेशनलाई प्रवर्धन गर्न आर्थिक सहायता प्रदान गर्ने भएको छ। यो कार्यक्रम एकीकृत परियोजना मोड इन्टिग्रेटेड प्रोजेक्ट मोड अन्तर्गत सञ्चालन गरिनेछ। सिक्किमका ग्रान्ड मास्टर त्रिलोक सुब्बा आगामी मई 19 र 20 तारीकमा मंगोलियामा आयोजना हुने एसियाली ताइक्वान्डो पुम्से च्याम्पियनशीपका लागि भारतीय टोलीमा चयन हुनुभएको छ। भारतभरिबाट छानिएका 25 जना खेलाड़ीहरूमध्ये ग्रान्ड मास्टर सुब्बा यस प्रतिष्ठित च्याम्पियनशीपमा भारतको प्रतिनिधित्व गर्ने सिक्किमका एकमात्र खेलाड़ी हुनुहुन्छ। सिक्किम सरकारले खर्चलाई मिदव्ययी बनाउन र सरकारी सवारी साधनको प्रयोगलाई सुव्यवस्थित गर्न सार्वजनिक प्रतिनिधि र अधिकारीहरूका लागि सवारी साधन हकबन्दी नीतिमा संशोधन गर्दै कड़ा नियमहरू लागू गरेको छ। गान्तोक जिल्ला एथलेटिक्स संघको आयोजनामा हिजो खेलगाउँमा तेस्रो गान्तोक जिल्ला एथलेटिक्स मीट 2026 एक रंगीन र उत्साहजनक समारोहका साथ भव्य उद्घाटन गरियो। समारोहमा जिल्लाभरिका खेलाड़ी प्रशिक्षक प्राविधिक पदाधिकारीहरू र खेल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला बिहानको 10:02 भइसकेको छ र अब यहाँहरूलाई कार्यक्रम ताजी तरानी अन्तर्गत नयाँ नयाँ हिन्दी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ। हजुर, यहाँहरू सम्पूर्ण संगीत प्रेमी रेडियो प्रेमी श्रोता मित्रलाई कार्यक्रम ताजी तरानीमा हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं यो पहिलो कोशेली कलाकार जुबिन नौटियालको स्वरमा चलचित्र व्हाइट इट इण्डियाबाट।

आदरणीय श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो कलाकार अशेष कौरको स्वरमा सजिएको गीत चलचित्र आर्टिकल 15 प्रिय श्रोता नयाँ नयाँ हिन्दी गीतहरू सुन्ने अनि सुनाउने क्रममा यहाँहरू समक्ष अब अघिल्लो गीत कोसेली राख्न लागिरहेका छौं कलाकार अनुपम रोयको स्वरमा चलचित्र पिकुबाट

प्रिय श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो गायक कलाकार अरिजित सिंहको शर्मा सजिएको गीत चलचित्र जिनिसबाट। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ र यहाँहरू हुनुहुन्छ कार्यक्रम ताजी तरानीको सांगीतिक यात्रामा। त यसै यात्राको आनन्द लिँदै अब स्वीकार्नुहोस् यो अघिल्लो गीत कसैली कलाकार श्रेया घोषालको शर्मा चलचित्र पुष्पा टूबाट।

आदरणीय श्रोता यहाँहरूलाई ताजेतरणी अन्तर्गत विभिन्न गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै हामी कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौं। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम गीत कोशेली कलाकार अरिजित सिंहको स्वरमा चलचित्र लापता लेडीजबाट।

मिस्टर आस्तिक फिल्मबाट यस गीतलाई सुनिरहनु भएको थियो कुमार सानु अनि अल्का याग्निकको स्वरमा रहेको यसै कलाकारको आवाजमा सुनाउन लागिरहेछौ रंग फिल्मबाट अघिल्लो गीत

श्रोता भर्खरै सुन्नुहुँदै थियो हिमालय पुत्र फिल्मबाट उदित नारायण झा अनि अलका याग्निकको स्वरमा रहेको गीत। अब सुनाउन लागेका छौ और प्यार हो गया फिल्मबाट उदित नारायण अनि

श्रोता सुनिरहनु भएको थियो मोहब्बत फिल्मबाट उदित नारायण झा अनि कविता कृष्णमूर्तिको स्वरमा रहेको गीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं श्रोता, अनि हामी सुनाइरहेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू। तब सुनाउन लागेका छौं अकेले हम अकेले तुम फिल्मबाट कुमार सानु अनि अलका याग्निकको स्वरमा रहेको गीत।

सोल्जर फिल्मबाट सुनिरहनु भएको थियो अल्का याग्निक अनि कुमार शानुको स्वरमा रहेको गीत. अब सुनाउन लागेका छौं जुदाई फिल्मबाट अल्का याग्निक अनि अभिजित भट्टाचार्यको स्वरमा रहेको गीत.

श्रोता सुनिरहनु भएको थियो फुलरकाटे फिल्मबाट कुमार सानु अनि अलका याज्ञिकको स्वरमा रहेको गीत। हिन्दी फिल्मी गीतहरू सुनाउने क्रममा अन्तिम गीत थियो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुनाउन लागेका छौं विभिन्न कलाकारहरूको आवाजमा नेपाली लोकगीतहरू। तर सर्वप्रथम सुन्नुहोस् नरेन गुरूङ अनि उत्तम प्रधानको स्वरमा रहेको गीत।

श्रोता सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट नारायण राईको स्वरमा रहेको गीतलाई। अबको केही क्षणमा सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट विविध भारती सेवाहरू। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

एल पीजोसीएनए सेवाबस्नेतको स्वरमा रहेको नेपाली लोकगीतलाई सुनिरहनु भएको छ श्रोता। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवसबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले बेंगलुरूमा आर्ट अफ लिभिङको 45 जयन्ती समारोहमा भाग लिनुहुँदै सेवा, आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउण्डेशनको भूमिकाको प्रशंसा गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा उच्च स्तरीय बैठकमा आशंकित बाढ़ अनि लूसित जुझ्न भइरहेको तयारीको समीक्षा गर्नुहुनेछ। तमिलनाडुमा तमलीगा वैत्री कार्यक्रम टीवीके पार्टीका संस्थापक सी जोसेफ विजयले मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। विश्व स्वास्थ्य संगठनले हन्ता भाइरस संक्रमणको आशंका भएको एमवी होन्डियस क्रूजमा सवार सबैजनालाई 42 दिनसम्म निगरानीमा राख्न भनेको छ र मौसम विभागले गुजरात अनि राजस्थानमा भोलिसम्म लू चल्ने अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय कर्नाटकको राजधानी बेंगलुरूमा आर्ट अफ लिभिङको 45 जयन्ती समारोहमा भाग लिनुभयो। उहाँले आज आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, सेवा, आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउण्डेशनको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले पर्यावरणप्रति उत्तरदायित्व, युवाहरूलाई रोजगार अनि आन्तरिक शुद्धताको भावनाको साथ विकसित भारतको निर्माण का लागि एकजुटताको अपील पनि गर्नुभयो।
2: यह शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान, स्पिरिचुअलिटी, आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान, प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं।
1: श्री मोदी ने भन्नुभयो, राष्ट्र निर्माण में समाज को भागीदार

0: दारी राजनीतिक व्यवस्था भन्दा अधिक प्रभावी छ। प्रधानमन्त्री आज तेलंगानाको राजधानी हैदराबाद पनि जानुहुनेछ, जहाँ प्रधानमन्त्रीले विकास परियोजनाहरूको शुभारम्भ अनि शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू लगभग 9,400 करोड़ रूपियाँको हो। श्री मोदीले हैदराबाद पानाजी आर्थिक करिडोरमा गुड्डे बेलोरदेखि महबूब नगरसम्मको 4 लेन राष्ट्रिय राजमार्ग 167 को शिलान्यास गर्नुहुनेछ। वहाँले वारंगलमा पीएम मित्र पार्कको उद्घाटन गर्नुहुनेछ। काकतिया मेगा टेक्सटाइल पार्क पनि भनिने गरिन्छ। प्रधानमन्त्रीले हैदराबादमा क्यान्सर रोगीहरूको विशेष उपचार हुने सिन्धु अस्पतालको पनि लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पश्चिम बंगाल आसाम पुडुचेरीमा भारतीय जनता पार्टीको जीत केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण हो। वहाँले भन्नुभयो, चुनाव परिणामहरूबाट देशको भावनाको थाहा लाग्छ। आज बेंगलुरूमा भाजपा कार्यकर्ताहरूसित प्रधानमन्त्री मोदीले भन्नुभयो, आज यस्तो सरकारको आवश्यकता छ जसले तीव्रताका साथ कार्य गर्न सकोस्, सुशासन दिन सकोस् अनि समस्याको समाधान गरी देशलाई अघि लैजान सकोस्। वहाँले भन्नुभयो, भाजपा पनि एनडीएको शासन अब 21 राज्यहरूमा छ, जहाँ लोक कल्याण तथा देशको समृद्धिका लागि काम भइरहेको छ। पश्चिम बंगाल अनि आसाममा जनताको भाजपालाई पुनः एकपल्ट सत्ता सुम्पिएको छ। गुजरात नगर निगम चुनावमा पनि पार्टीले सबै रेकर्ड तोडेको छ। श्री मोदीले भन्नुभयो, केरलममा यस चुनावमा 3 सीटको साथ आगामी चुनावका लागि असल अवसर खुलेको छ। प्रधानमन्त्रीले कंग्रेसमाथि महिलाहरूसित विश्वासघात गरेको आरोप लगाउनुभयो। वहाँले भन्नुभयो, कंग्रेसले संसदमा नारी वन्दन संशोधन विधेयक विरूद्ध मतदान गरेको छ, जसमा संसदमा महिलाहरूका लागि 33% आरक्षणको प्रावधान गरिएको थियो। प्रधानमन्त्रीले जनतासित राष्ट्रिय विकासका लागि काम गर्ने अनि अमेरिका ईरान युद्धबाट उत्पन्न चुनौतीहरूको सामना गर्न एकजुट हुने अपील गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा उच्च स्तरीय बैठकमा आशंकित बाढ़ अनि लूसित जुझ्न भइरहेको तयारीको समीक्षा गर्नुहुनेछ। बैठक अवधि श्री शाहले राहत अनि बचाव उपायहरूमा केन्द्रीय सरकारी एजेन्सीहरूको तत्परताको आकलन गर्नुहुनेछ। शुरूआती चुनावी प्रणाली संसाधनको तैनाथी अनि अन्तर एजेन्सी समन्वयको पनि समीक्षा गरिनेछ, ताकि ज्यानमालको नोक्सानलाई कम गर्न सकियोस्। गृहमन्त्रीले दीर्घकालिक बाढ़ रोकथाम उपायहरूको प्रगतिको पनि समीक्षा गर्नुहुनेछ। बाढ़ अनि लू सम्बन्धित पूर्वानुमान प्रणाली मजबूत गर्ने, जनजागरूकता, समुचित राहत सामग्रीको आपूर्ति अनि चिकित्सा सहायतामा विशेष ध्यान दिइनेछ। यो बैठकले जनकेन्द्रित आपदा प्रबन्धन अनि सक्रिय उपायहरूका लागि सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता डाक्टर हेमन्त विश्व शर्मालाई भाजपा अनि एनडीएको विधायक दलको नेता चुनिएको छ। आज बिहान गुवाहाटीमा भएको बैठकमा भाजपा विधायकहरूले डाक्टर हेमन्त विश्व शर्माको नामको प्रस्ताव राखे। असम गण परिषदका 10 विधायकहरूले अनि वीपीएफ विधायकहरूको उपस्थितिमा एनडीएका नेताको रूपमा डाक्टर हेमन्त विश्व शर्माको नाम प्रस्तावित गरियो। त्यसपछि भाजपाको केन्द्रीय पर्यवेक्षक जगत प्रकाश नड्डाले डाक्टर हेमन्त विश्व शर्मालाई भाजपा अनि एनडीए नेता घोषित गर्नुभयो। एनडीए नेता चयन भएपछि डाक्टर हेमन्त विश्व शर्मा सदनका लागि प्रस्थान गर्नुभयो। वहाँले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित भेट गर्नुहुनेछ अनि 102 विधायकको हस्ताक्षरसित औपचारिक रूपमा सरकार बनाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
1: आज सुबह गुवाहाटी में आयोजित भाजपा विधायक दल की बैठक में भाजपा के 8 विधायकों ने, जिनमें रंजीत कुमार दास, विश्वजीत दोईमरी और अजंता नियोग शामिल है, डॉक्टर हेमंत विश्व शर्मा के नाम का प्रस्ताव नेता पद के लिए रखा। बैठक में उपस्थित अन्य सभी विधायकों ने इस प्रस्ताव का समर्थन किया। इसके बाद एजीपी और बीपीएफ के सभी विधायकों के साथ हुई संयुक्त बैठक में डॉक्टर हेमंत विश्व शर्मा को सर्वसम्मति से एनडीए का नेता स्वीकार किया गया। इन औपचारिक प्रस्तावों के बाद भाजपा के केंद्रीय पर्यवेक्षक जगत प्रकाश नड्डा ने आधिकारिक रूप से डॉक्टर शर्मा को भाजपा और एनडीए का नेता घोषित किया। निर्वाचित होने के बाद डॉक्टर शर्मा ने आज दोपहर को लोकभवन में राज्यपाल लक्ष्मण प्रसाद आचार्य से मुलाकात की। 102 विधायकों के हस्ताक्षर प्रस्तुत करते हुए डॉक्टर शर्मा ने नई सरकार गठन का औपचारिक दावा पेश किया। एनडीए सरकार के लगातार 3रे कार्यकाल का शपथ ग्रहण समारोह मंगलवार को गुवाहाटी के खानापारा स्थित वेटनरी कॉलेज मैदान में आयोजित होगा। राकेश दोले, आकाशवाणी समाचार, गुवाहाटी।
0: मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभयो, लोकतन्त्रलाई बलियो गर्नमा प्रत्येक मतदाताको भागीदारी हुन जरूरी छ। आज तिरूपतिमा संवाददाताहरूसित बातचीतमा वहाँले पश्चिम बंगाल, आसाम, केरल, पुदुचेरी अनि तामिलनाडुमा सफल

0: कतार का प्रधानमंत्री अनि विदेश मंत्री मोहम्मद बिन अब्दुल रहमान अल थानीसित भेट गरेको छ। दुई पक्ष बीच पश्चिम एशिया संघर्षलाई लिएर अमेरिका अनि ईरान बीच चलिरहेको बातचीतमाथि चर्चा भयो। श्री अल थामी यानीले एक दिन अघि वाशिङटनमा उपराष्ट्रपति जेडी वेन्ससित भेट गर्नुभएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका ईरान बीच भएको वार्ताको पहिलो चरण असफल भएको थियो। वार्ताको दोस्रो चरण हुन सकेन। अर्कोतर्फ कतारले पनि अमेरिकी अधिकारीहरूसित मध्यस्थताका लागि काम गरिरहेको छ। आईपीएल क्रिकेटमा आज दुई म्याच हुनेछ। पहिलो म्याच चेन्नई सुपर किंग्स अनि लखनऊ सुपर जायन्ट्स बीच चेन्नईमा हुनेछ। यो म्याच दिउँसो 3:30 बजेदेखि हुनेछ। दोस्रो म्याच रॉयल च्यालेन्जर्स बेंगलुरू अनि मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। यो म्याच भरे बेलुकी 7:30 बजेदेखि खेलिनेछ। हिजो भएको म्याचमा गुजरात टाइटन्सले राजस्थान रॉयल्सलाई पराजित गर्यो। 4 विकेट लिएको राशिद खानलाई म्यान अफ द म्याच चुनियो। गुजरात अनि राजस्थानमा भोलिसम्म लू चल्ने अनुमान छ। पश्चिमी राजस्थानको केही भागमा आगामी 4-5 दिनसम्म रातको समय गर्मी बनिरहनेछ। आगामी 7 दिनमा उत्तर पश्चिम भारतमा अधिकतम तापमानमा 3-5 डिग्री सेल्सियसको वृद्धिको पनि आशंका छ। मौसम विभागले आगामी 2 दिनमा केरलम, माहे, तमिलनाडु, पुदुचेरी अनि कराईकलमा मुसलधार वर्षाको सम्भावना व्यक्त गरेको छ। आगामी 2-3 दिन उत्तर पूर्वी भारत, अण्डमान अनि निकोबार द्वीप समूह, आन्ध्र प्रदेश, बिहार, झारखण्ड, लक्षद्वीप, उडिशा, पश्चिम बंगाल तथा सिक्किमको हिमालय नजिकको भागहरूमा मेघ गर्जनको सम्भावना छ। यो समाचार युट्यूबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले बेंगलुरूमा आर्ट अफ लिभिङको 4500 जयन्ती समारोहमा भाग लिनुहुँदै सेवा, आध्यात्मिकता अनि सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउण्डेशनको भूमिकाको प्रशंसा गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा उच्चस्तरीय बैठकमा आशंकित बाढ़ अनि लूसित जुझ्न भइरहेको तयारीको समीक्षा गर्नुहुनेछ। तमिलनाडुमा तमिलीका वैत्री कजकम टीवीके पार्टीका संस्थापक सी जोसेफ विजयले मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। संगठनले हान्ता भाइरस संक्रमणको आशंका भएको एमवी हन्डियस क्रूजमा सवार सबैजनालाई 42 दिनसम्म निगरानीमा राख्न भनेको छ। र मौसम विभागले गुजरात अनि राजस्थानमा भोलिसम्म लू चल्ने अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 बजेमा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता सुनिरहेछौं कुमार बस्नेतको स्वरमा रहेको नेपाली लोकगीत।

श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ कुमार बस्नेतको स्वरमा रहेको नेपाली लोकगीतलाई। अबको केहीसम्म आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार सुनाउनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

लागि नैतिक शिक्षाको मूल्यमा एक वार्ता भने प्रधानमन्त्री ग्राम सड़क योजनामाथि मन्थन 6 बजे यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार 6 बजेर 5 मिनटमा सुनाउनेछौ कानूनी कुरा जसमा आजको विषय रहेको छ अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व र भारतमा श्रमहरूको अधिकार 6:40, 45, 50 मिनटमा सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा भनी 6:55 समय रहेको छ एक भारत श्रेष्ठ भारत अन्तर्गत डेन्जुङ लोलोबाट सिक्किमे भुटिया लोकगीतहरूमाथि एक नाटक त्यसपछि नेपालीमा राष्ट्रिय समाचार समय हो 7:25 आजको हाम्रो विशेष कार्यक्रम बिर्सन नसकिने गीतहरू नेपाली लोकगीतका सर्जकहरू भाग एक प्रस्तुत गर्नेछौ भने 8:05 कलाकार हरिहरनको आवाजमा रहेका केही गजलहरू 8:30 समय हो सुर संसारको जसमा आज प्रस्तुत गर्नेछौ शहीद परवेजबाट सितारवादन 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हामी सुनाउनेछौ स्पटलाइट त्यसपछि अंग्रेजीमा विशेष कार्यक्रम भने 10 बजे हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू यसै गरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन् श्रोता अब केही बेरमै सुन्नुहुनेछ कार्यक्रम शौर्य गाथा

0: योग में है। और खेलों में आईपीएल क्रिकेट में चेन्नई में लखनऊ सुपर जायंट्स ने चेन्नई सुपर किंग्स को 204 रन का लक्ष्य दिया है। जवाब में ताजा समाचार मिलने तक चेन्नई सुपर किंग्स ने चौथे ओवर में एक विकेट पर 45 रन बना लिए हैं। लखनऊ ने पहले बल्लेबाजी करते हुए निर्धारित 20 ओवर में 8 विकेट खोकर 203 रन बनाए। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यही कार्यक्रम 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ कानूनी कुरा।
2: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रम अन्तर्गत डिस्कसन्स अन सिग्निफिकेन्स अफ इन्टरनेशनल लेबर डे एण्ड राइट्स अफ लेबर इन इण्डिया, अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवसको महत्व साथै भारतमा मजदूरहरूको अधिकार विषयमाथि महत्वपूर्ण जानकारी। श्रोता, भन्ने गरिन्छ नि, यदि हामी मेहनत गर्नबाट पछि हटेनौं भने हाम्रा प्रत्येक इच्छा पूरा हुन्छन् जो हामीलाई त्यही मेहनतद्वारा प्राप्त हुन्छ। हजुर श्रोता, यस्तै मेहनत र मजदूरको सन्दर्भलाई समेट्दै आजको कानूनी कुरा कार्यक्रमको शुभारम्भ गर्दैछौ। आजको विषयमा हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानी सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री उमेश प्रधान। सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
3: नमस्कार, धेरै धेरै धन्यवाद मलाई निम्ताउनु भयो तपाईँहरूले है।
2: त सर, आजको हाम्रो कानूनी कुरा कार्यक्रममा हामी चर्चा गर्नेछौँ अन्तर्राष्ट्रिय मजदूर दिवसको महत्व साथै भारतमा मजदूरहरूको अधिकार विषयमाथि है। र कार्यक्रमको शुभारम्भ गर्दै प्रथममा हामीलाई यो बताइदिनुहोस् न कि मजदूर भन्नाले चाहिँ हामी कसलाई भन्न सक्छौँ, त यसबारे बताइदिनुहोस् न।
3: मजदूर भन्नाले अब तपाईँको है फ्याक्ट्रीमा कति काम गर्ने मान्छेहरू हुन्छ, श्रमिक भनौँ न, श्रमिक है, र कति कन्स्ट्रक्सन साइटहरूतिर पनि काम गर्छन् है। त्यस्तो सानोतिनो काम गर्नेहरू सबै सबै सबैजनालाई चाहिँ लेबर, मजदूर या श्रमिक भनेर चाहिँ चिनिन्छ या भनिन्छ भनौँ न।
2: हजुर हजुर। र सर, हामीले अब प्रत्येक वर्ष है एक मईको दिन अन्तर्राष्ट्रिय मजदूर दिवस भनेर पालन गरिन्छ है, र अब लेबर डे भन्नाले चाहिँ के बुझिन्छ, यसबारे पनि बताइदिनुहोस् न त।
3: लेबर डे भन्नुभयो तपाईँले जुन चाहिँ है, यसलाई चाहिँ विश्वमा चाहिँ संसार अरू संसारमा चाहिँ इन्टरनेसनल वर्कर्स डे
2: हजुर हजुर
3: भनेर भनिन्छ है। तर यसलाई कतिवटा देशमा चाहिँ यसलाई लेबर डे
2: हजुर
3: चिनिन्छ या भनिन्छ है, र जसलाई हामी चाहिँ मे डे भनेर पनि बुझ्नु सक्छौँ या भन्ने गर्छौँ है। यो दिवस चाहिँ जो वर्कर्सहरू छ, लेबरहरू छ है, उनीहरूको दिन या दिवस हो भनौँ न, र त्यस दिन चाहिँ उनीहरूको समाजमा र देशको प्रगति र उन्नतिमा जुन चाहिँ देन छ त्यो विषय लिएर, त्यो सम्बन्ध लिएर, या उनीहरूको श्रमिकहरूको एउटा ठूलो क्रान्ति भएको थियो एक समयमा है, त्यो त्यो दिनलाई पनि याद गर्नुको लागि चाहिँ यो विश्व है लेबर डे भने या इन्टरनेसनल वर्कर्स डे या मे डे मनाइन्छ। यो चाहिँ त्यसको सम्मान स्वरूप भनौँ न है, उनीहरूले गरेको
2: सम्मान
3: स्वरूप चाहिँ यो दिन मनाइएको। र हाम्रो देशमा चाहिँ यसलाई चाहिँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि भनिन्छ।
2: हजुर हजुर है। र सर, अब हाम्रो देश भारतमा है अब लेबरहरूको लागि है मजदूरहरूको लागि के कस्तो कानूनी प्रावधानहरू छन् त, यसबारे पनि बताइदिनुहोस् न त।
3: इण्डियामा चाहिँ हाम्रो देशमा चाहिँ है लेबर या श्रमिकहरूको अधिकार र उनीहरूको सेफगार्ड भनौँ न है, उनीहरूको काम गर्दाखेरि कस्तो कस्तो कन्डिसनमा हुनु पर्यो, के हुनु पर्यो, त्यो विषयमा चाहिँ थुप्रै कानूनहरू बनाइएको छ। तर त्यसमा चाहिँ प्रथममा चाहिँ अब आज हामीले छोटकरीमा भनौँ न है विस्तार रूपमा बुझ्नुको लागि गर्दाखेरि चाहिँ तिनवटा चाहिँ जरुरी छ। एउटा चाहिँ मिनिमम वेजेस एक्ट 1948
2: है,
3: एउटा चाहिँ छ पेमेन्ट अफ वेजेस एक्ट 1936
2: हजुर हजुर,
3: एउटा चाहिँ छ फ्याक्ट्रीज एक्ट 1948
2: हजुर।
3: यो तिनवटा विषयमा चाहिँ जानकारी दिन सक्यौँ या गर्न सक्यौँ भने चाहिँ राम्रो हुन्छ। मेडिको सम्बन्धी लिएर चाहिँ विषय लिएर चाहिँ भनौँ न
2: हजुर। र सर, अब तपाईँले बताउनु भयो मिनिमम वेजेस एक्ट 1948 भनेर है, र अब यस एक्ट बारे पनि बताइदिनुहोस् अनि के कस्तो कुराहरूको लागि चाहिँ यो मिनिमम वेजेस एक्ट बनाएको छ त, यसबारे पनि बताइदिनुहोस् न।
3: यो मिनिमम वेजेस एक्ट चाहिँ तपाईँको है यो कानून मुताबिक चाहिँ मिनिमम वेजेस कति हुनुपर्ने भन्ने कुराहरू छ, मतलब लेबरहरूलाई चाहिँ मिनिमम वेजेस चाहिँ कति हुनुपर्ने भन्ने त्यो विषयमा कानून छ, र त्यो कानून अनुसार चाहिँ स्टेट गभर्मेन्टले
2: हजुर
3: या

0: सेन्ट्रल गभर्मेन्टले बेला बेलामा चाहिँ परिस्थिति हेरेर है अनुसार परिस्थिति हेरेर के कस्तो मतलब घटबड हुँदैछ हाम्रो उयसमा त्यो सबै हेरेर चाहिँ वेतन भनौँ न वेतन श्रमिक चाहिँ फिक्स गर्ने हुन्छ र त्यो चाहिँ फिक्स एउटा यति हुन्छ भन्ने चाहिँ छैन त्यो चेन्ज गर्नु सक्छ कन्डिसन हेरेर है र यसमा पनि यो वेतन जुन चाहिँ छ तपाईँको दिनुपर्नेमा पनि दुईटा कुरामा चाहिँ छुट्याइएको छ है एउटा चाहिँ मिल या फ्याक्ट्री भन्छ नि एउटा त मिल भनिन्छ अर्को चाहिँ फ्याक्ट्रीहरू र कन्स्ट्रक्सनको जुन चाहिँ कामहरू छ या रोड मेन्टेनेन्स र र अर्को चाहिँ छ एग्रिकल्चर पट्टि यो तपाईँको फार्मिङ पट्टि है डेरी फार्मिङ त्यस्तो कुराहरूपट्टि लिएर छ र यसमा भन्नुपर्दा चाहिँ एग्रिकल्चर या फार्मिङको इम्प्लोइमेन्टमा चाहिँ यदि गभर्मेन्टले चाह्यो भने होल स्टेटमा एउटै रेट फिक्स गर्न सक्छ
1: है
0: एउटै रेट फिक्स गर्न सक्छ या फिक्स नगरेर कुनै पार्ट या कुनै निश्चित क्लास या क्लासेसको इम्प्लोइमेन्टमा है जुन चाहिँ इम्प्लोइमेन्ट त्यो चाहिँ क्लास इम्प्लोइमेन्टको क्लास कुनै पार्ट या होल स्टेटमा फिक्स गर्न सक्छ उहाँ मतलब कति दिनुपर्ने भन्ने कुरा है र सरकारले त्यो चाहिँ गरेको वेजेस या वेतन चाहिँ रिभ्यू हुन्छ नि है रिभ्यू गरेर फेरि बढाउनु पनि सक्छ अब त्यसलाई घट्नु त गर्दैन बढ्नु चाहिँ अब त्यो चाहिँ हजुर त्यो चाहिँ हरेक पाँच
1: सालमा
0: गर्नु पर्यो त्यो मतलब रिभ्यू चाहिँ वेतनको जुन चाहिँ रिभ्यू छ त्यो चाहिँ हरेक पाँच सालमा गर्नु पर्यो र त्यस्तो यदि कुनै कारणवश चाहिँ त्यो रेट रिभाइज भएन है गरेको छैन या हुनु सकेन भने चाहिँ सरकारले फेरि त्यसको त्यस समयको मियाद बाद पनि त्यसलाई रिभ्यू गर्न सकिन्छ र त्यसलाई बढाउनु कति बढाउनु के गर्नु त्यो सब कुराहरू सामेल गर्न सकिन्छ
1: हजुर र सर अब कस्तो किसिमको अर्थात अब कस्तो आधारमा चाहिँ वेतन तय गर्न सकिन्छ त यसबारे पनि बताइदिनुहोस् न
0: यसमा चाहिँ तपाईँको है सबभन्दा प्रथम त आवरली
1: हजुर
0: है अब कति काम गर्छ कति घण्टा काम गर्छ त्यो हिसाबले पनि वेतन बनाउन सकिन्छ है तय गर्छ एभ्री डे पर डे कति काम गर्छ दिनको हिसाबले पनि गर्छ र महिना एकैचोटि महिनामा महिनामा दिनु पनि त्यो हिसाबले पनि गर्छ
1: हजुर
0: या त कुन चाहिँ मतलब अलिक लार्ज वेज भन्छ है लार्ज वेज भनेको चाहिँ बेसी उनीहरूले पाउन सक्छ त्यो हिसाबले पनि मतलब
1: बनाउन सकिन्छ तय गर्न सकिन्छ हजुर र सर यो वेजेस भन्नुभयो तपाईँले वेतनको कुरा हामी गरिरहेका छौँ है यो चाहिँ कसरी पे गरिन्छ त यसबारे पनि बताइदिनुहोस् न
0: यसमा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ भरसक जति सक्दो त क्यासमै हुन्छ
1: हजुर
0: पेमेन्ट त अब है हामीले देखिआएको अब साधारण तौरमा हाम्रो समाजमा क्यास नै हुन्छ तर यदि कुनै ठाउँमा चाहिँ काइन्ड भन्छ पैसा नदिएर चाहिँ कुनै चिज वस्तु केही दिएर गर्ने खालको पनि कस्टम पहिला हुन्थ्यो र त्यस्तो छ भने चाहिँ सरकारले त्यो पनि प्रावधान बनाउन सक्छ स्टेट गभर्मेन्ट या सेन्ट्रल गभर्मेन्टले नोटिफिकेसन चाहिँ पास गरेर है आधा वेतन चाहिँ अब उनीहरूलाई के हुन्छ है काइन्डमा दिँदा पनि हुन्छ या पुरै वेतन काइन्डमा लिँदा पनि हुन्छ कि त क्यास मात्रै पनि गर्नु पर्यो कि त आधा क्यास आधा काइन्ड त्यो खालको प्रावधान पनि छ यो एक्टमा मिनिमम वेजेस एक्टमा चाहिँ
1: हजुर सरले न्यूनतम वेतनको धेरैवटा प्रावधानहरू हामीलाई बताउनु भयो है अब यो प्रावधानहरू अब कसैले नमानेको खण्डमा या त है अब हाम्रा मजदुरहरूलाई है कुनै प्रकारको वेतन उहाँहरूले नदिएको खण्डमा चाहिँ के कस्तो सजायको प्रावधान राखिएको छ त
0: यसमा पनि तपाईँको मतलब सेक्सन छ अब यसमा थुप्रै सेक्सनहरू छ है त्यसमा धेरै कुराहरू लेखिएको छ र त्यो हेरेर छ सेक्सन या त्यो कानुनमा के लेखेको छ त्यो हेरेर छ र कतिवटा सेक्सनमा चाहिँ तपाईँको यदि उनीहरूले त्यो तोड्यो भने है या कुनै कम्ती दिएको खण्डमा
1: पैसा
0: त्यसको कम्ती दिएको खण्डमा र कतिवटा सेक्सन पनि यसमा जोडिएको छ कि त्यो त्यस्तो खण्डमा चाहिँ उनलाई चाहिँ छ महिनाको सजाय है त्यस्तो व्यक्तिलाई छ महिनाको सजाय या फाइन जरिमाना पनि हुन सक्छ त्यो चाहिँ 500 रुपियाँसम्म हुन सक्छ
1: हजुर हजुर र सर अब कम्प्लेन अब कहाँ गएर गर्न सकिन्छ त कि मलाई अब कसैले है काम लगाएर न्यूनतम वेतन मलाई दिएन भनेर चाहिँ कुनै अब है मजदुरको एउटा समस्या छ भने चाहिँ कहाँ गएर कम्प्लेन हामीले दर्ता गर्न सकिन्छ त यसबारे पनि बताइदिनुहोस् न
0: हजुर त्यसको लागि चाहिँ स्टेट गभर्मेन्टले है यस जुन चाहिँ यो कानुनमा प्रावधान छ त्यसमा चाहिँ कमिश्नर फर वर्कमेन्स भनिन्छ कमिश्नर फर वर्कमेन्स कम्पन्सेसन या लेबर कमिश्नर या जज जो चाहिँ सिभिल कोर्ट भनिन्छ नि है सिभिल कोर्टको जजेसहरूलाई पनि अपोइन्ट गरेर राखिएको हुन्छ त्यहाँ चाहिँ कम्प्लेन गर्न सकिन्छ
1: र सर हामी कार्यक्रमलाई अगाडि बढाउँ र कार्यक्रमको अघिल्लो चरणमा द पेमेन्ट अफ वेजेस एक्ट 1936 अर्थात वेतन भुक्तान अधिनियम 1936 बारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न यसको विशेषता बारे
0: यो चाहिँ तपाईँको यो कानुनमा चाहिँ मोस्टली चाहिँ है कति हुनुपर्ने या कसरी वेतन दिनुपर्ने है र यो वेतन दिनुमा को रेस्पोन्सिबल छ कसले दिनुपर्ने त्यस्तो खालको कानून छ यसमा चाहिँ तपाईँको यो मतलब पेमेन्ट अफ वेजेस एक्टमा चाहिँ यस्तो खालको कुराहरू लेखिएको छ
1: हजुर हजुर र सर अब कसले वेतन प्रदान गर्नुपर्ने हुन्छ त अनि वेतन अवधि चाहिँ कति हुनुपर्दछ त यसबारे पनि बताइदिनुहोस् न
0: यो कानून मुताबिक त्यस्तो व्यक्ति जसले लेभलहरूलाई काम गर्न राखेका छन्
1: हजुर
0: त्यस्ता व्यक्ति र त्यस्ता व्यक्ति चाहिँ रेस्पोन्सिबल हुन्छ पेमेन्ट गर्नु र यदि फ्याक्ट्री हो भने चाहिँ त्यस्ता फ्याक्ट्रीका म्यानेजर है त्यो फ्याक्ट्रीको म्यानेजर र इन्डस्ट्रियल भनिन्छ नि फ्याक्ट्री तपाईँको अर्को इन्डस्ट्रियल या अरू इस्टाब्लिसमेन्टमा चाहिँ त्यस्ता व्यक्ति जो चाहिँ सुपरभिजन र कन्ट्रोलको लागि जिम्मेवार हुन्छ त्यस्तो व्यक्ति चाहिँ रेस्पोन्सिबल हुन्छ
1: है
0: र अर्को चाहिँ फेरि आउँछ तपाईँको यदि रेलवेज रेलवेजमा हो भने चाहिँ त्यस्तो व्यक्ति जसलाई चाहिँ रेलवे एडमिनिस्ट्रेसन ले चाहिँ नोमिनेट भन्छ नि त्यसलाई मतलब राखेको हुन्छ नोमिनेट गरेको हुन्छ त्यस्तो व्यक्ति चाहिँ जिम्मेवार हुन्छ यो मतलब वेजेसको लागि विषय लिएर चाहिँ है
1: र
0: कन्ट्राक्टर जो छ है इनकेस अफ कन्ट्राक्ट वर्कमा चाहिँ त्यस्तो व्यक्ति जसलाई कन्ट्राक्टरले नियुक्त है गरेको हुन्छ त्यस्तो व्यक्ति चाहिँ रेस्पोन्सिबल हुन्छ यसमा चाहिँ पेमेन्ट गर्नु र अरू केसेसमा चाहिँ इम्प्लोयरले चयन गरेका व्यक्ति रेस्पोन्सिबल हुन्छ कसैले काममा लगायो उसले कसैलाई भनेको छ कि तिमीले चाहिँ पेमेन्ट गर्नु लेबरहरूको पेमेन्ट गर्नु त्यस्तो व्यक्ति रेस्पोन्सिबल हुन्छ तर भन्नुको अर्थ ऊ रेस्पोन्सिबल हुन्छ भनेको होइन नि जसले गर्दैछ त्यो पनि त रेस्पोन्सिबल त भयो तर उसले दिएन भने त सबै नै रेस्पोन्सिबल मालिक पनि त जिम्मेवार हुन्छ नि
1: हजुर हजुर र अब सर अब कति समयसम्म चाहिँ वेतन भुक्तान गर्नुपर्छ त यसबारे पनि बताइदिनुहोस् न कानून अनुसार
0: यो कानून मुताबिक चाहिँ है त्यो पिरियड चाहिँ कतिको हुन्छ भन्दाखेरि चाहिँ एक महिनाभन्दा बेसी हुनु हुँदैन
1: हजुर
0: वेजेस पेमेन्ट चाहिँ एक महिनाभन्दा बेसी चाहिँ हुनु भएन
1: एक महिनाभित्रमा चाहिँ
0: गरिसक्नुहुन्छ त्यो चाहिँ महिना भयो अब
1: हजुर हजुर र सर महिनाको कति दिनभित्रमा चाहिँ उहाँहरूले भुक्तान गर्नुपर्दछ त उहाँहरूको यो वेतन यसबारे पनि बताइदिनुहोस् न
0: यसमा चाहिँ तपाईँ कानुनमा चाहिँ भनेको छ उनीहरूले चाहिँ दुई किसिममा छ कुनै पनि रेलवे या फ्याक्ट्रीमा जहाँ चाहिँ 1,000 भन्दा कम्ती मान्छेहरू काम गर्छन् त्यस्तो फ्याक्ट्रीमा चाहिँ महिनाको 7 दिनभित्र
1: हजुर हजुर
0: है 7 दिनभित्र चाहिँ वेजेस दिनुपर्ने हुन्छ र अरू मतलब 1,000 भन्दा कम्ती छ त्यो चाहिँ 10 दिनभित्रमा है 10 दिनभित्रमा चाहिँ मजदुरहरूको चाहिँ वेजेस चाहिँ दिनुपर्ने हुन्छ यसमा भन्दाखेरि तपाईँको पेमेन्ट पनि फेरि मतलब एभ्री डे होइन वर्किङ डे वर्किङ डेमा चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ
1: हजुर हजुर र सर समयमा उहाँहरूको वेतन भुक्तान गरिएन भने चाहिँ त्यसमा के कस्तो कानुनी प्रावधान छ त यसबारे पनि बताइदिनुहोस् न
0: यस्तो विषयमा चाहिँ अब सपोज दिएन है यसमा पनि फेरि छुट्टाएको छ तपाईँको है
1: हजुर
0: यसमा चाहिँ सेक्सन हेरेर छुट्टाएको छ यो अघिकोमा पनि छुट्टाएको छ सब पनिसमेन्ट तर यसमा चाहिँ सेक्सन वाइज छुट्टाएको छ अब सेक्सन भन्नुभयो भने थुप्रै सेक्सन छ त्यो त डिटेलमा भन्नु पर्यो है तर छोटकरीमा भन्दाखेरि चाहिँ यदि कुनै जो रेस्पोन्सिबल छ व्यक्ति दिनुपर्ने है उसले चाहिँ यदि अब यसमा कतिवटा 5-6 सेक्सन छ त्यो प्रावधानभित्र उल्लङ्घन गरे भने चाहिँ उसलाई चाहिँ फाइन हुनसक्छ जुन चाहिँ 1,500 रुपियाँ कम्ती भनेको 1,500 तर त्यो चाहिँ मतलब बढ्नु पनि सक्छ हेरेर बढ्नु पनि सक्छ त्यो चाहिँ म्याक्सिमम् चाहिँ 7,500 फाइन हुन्छ
1: र
0: अरू सेक्सनमा अलिकति कम्ती मतलब छ जुन चाहिँ कुराहरू त्यसमा उल्लङ्घन गर्यो भने चाहिँ 3,750 रुपियाँ चाहिँ उनीहरूलाई जुर्माना तिर्नुपर्ने हुन्छ
1: समयमा दिएन
0: अघि भने जस्तै तपाईँले कुनै व्यक्ति जिम्मेवार हुन्छ कि उसले चाहिँ अपोइन्ट गर्नु पर्यो कसैलाई है कि तिमीले फलानु काम गर्नु पर्यो या वेजेसको लागि गर्नु पर्यो भनेर व्यक्तिले अपोइन्ट गरेको हुनु पर्यो है
1: तर
0: उसले गरेको छैन यदि अपोइन्ट गरेको छैन भने चाहिँ त्यस्तो व्यक्तिलाई चाहिँ त्यस्तो व्यक्तिलाई पनि फाइन हुनेछ जो चाहिँ 3,000 हुन सक्छ है र यसमा फेरि तपाईँको यो कानुनमा अरू के भन्छ रेकर्ड राख्नुपर्ने हुन्छ फ्याक्ट्रीजहरूतिर यस्तो काम गर्ने जग्गातिर रेकर्ड राख्नुपर्ने हुन्छ नि रेजिस्ट्रेसन मेन्टेन गर्नु पर्यो रेकर्ड एउटा राखेर चाहिएको बेलामा खोजेको बेलामा देखाउन सक्नु पर्यो त्यो मेन्टेन गरेको छैन भने चाहिँ त्यसमा पनि फेरि फाइन चाहिँ 1,000 हुनसक्छ र त्यो पनि फेरि अफेन्स हेरेर त्यसलाई पनि बढाएर 7,000 पनि हुन सक्छ फाइन हजारदेखि लिएर 7,000 पनि पुग्न सक्छ
1: हजुर र अब सर कसैले पनि अब एउटा मजदुरलाई भनौँ न एउटा कामको लागि अब उहाँहरूलाई नियुक्त गरे र पछि गएर फेरि उहाँहरूलाई अरू नै कुनै काम गराइयो भने त्यसमा चाहिँ के कस्तो कानुनी प्रावधान छ यो मजदुरले जुन चाहिँ मालिकले भनेको काम जुनै भए पनि गर्नुपर्दछ कि उहाँलाई जुन चाहिँ हराइएको छ उहाँलाई दिएको काम मात्र गर्नुपर्दछ
0: तपाईँले जुन चाहिँ कामको लागि कसैलाई अपोइन्ट गर्नुहुन्छ त्यो काम गर्नु मात्रै हो नि त
1: हजुर
0: त्यसको अलावा तँलाई काम गराउनु भएन नि पाइएन पनि है तर अब लेबरले आफ्नो खुसीले गरिदिन्छ त्यसमा पनि उसले पैसा पाउँछ भने त वेल एन्ड गुड. तर कतिवटा कानुन छ, कानुनमा चाहिँ तपाईँले लेभल दुईटा जग्गा चाहिँ काम गर्नु भएन उसले दिनमा,
1: है
0: यो फ्याक्ट्रिज एक्टमा छ. मतलब तपाईँले एक दिनमा दुई जग्गा काम चाहिँ काम लाउनु भएन,
1: दुई जग्गा काम चाहिँ लगाउनु भएन श्रोता. यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा डिस्कसन अन सिग्निफिकेन्स अफ इन्टरनेशनल लेबर डे एण्ड राइट्स अफ लेबर इन इण्डिया अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवसको महत्व साथै भारतमा मजदूरहरूको अधिकार विषयमाथि हजुरहरूलाई जानकारी गराइरहेका छौं र उक्त विषयमाथि यसरी हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको छ सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटी अर्थात सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री उमेश प्रधानज्यूले. र सर अब हामी कार्यक्रममा चर्चा गरौं द फ्याक्ट्रिज एक्ट 1948 अर्थात कारखाना अधिनियम 1948 बारे, यसबारे पनि यसको विशेषता बारे पनि हाम्रो श्रोतागणलाई बताइदिनुहोस् न सर.
0: यो चाहिँ तपाईँको यो कानून चाहिँ जुन चाहिँ फ्याक्ट्रिजहरूतिर जो लेबरहरू काम गर्छ नि है उहाँहरूलाई लिएर र उहाँहरूको सुरक्षा सुविधाको लागि बनाइएको कानून हो यो चाहिँ.
1: र सर अब कारखाना मालिक अर्थात अब है ओनरको कस्तो जिम्मेवारी हुनुपर्दछ त यसबारे पनि बताइदिनुहोस् न.
0: अब यसमा चाहिँ तपाईँ कानूनमा चाहिँ यो कानूनमा लेखिएको छ ओनर या अकुपायर भनेर भनिएको छ है. अकुपायरको जिम्मेवारी चाहिँ वर्करहरूको हेल्थ
1: है
0: उनीहरूको शारीरिक
1: हेल्थ
0: र सेफ्टी र उनीहरूको वेलबिङ या वेलफेयर
1: हजुर
0: को लागि चाहिँ फ्याक्ट्रीमा काम हुनुपर्छ या रुल्स वा यी सब कुराहरूको पूरा इन्तजाम सेफ्टी भयो है हेल्थ भयो यो सब कुराको चाहिँ इन्तजाम हुनुपर्छ गरेको हुनुपर्छ. अब जस्तै अब यसमा भन्नुपर्दा अब सफाई
1: हजुर
0: त्यो पनि एउटा आयो हेल्थमा आयो सफाई वा क्लिनलीनेस बारे के भनिएको छ
1: भन्ने कुरा पनि उठ्दछ हजुर.
0: फ्याक्ट्री अब यो विषयमा चाहिँ तपाईँको है फ्याक्ट्रीलाई सफा र हार्मफुल गन्ध जुन चाहिँ भनिन्छ गन्ध हुन्छ नि गन्धले पनि त मिम हुन्छ त्यो चाहिँ मुक्त त्यो मुक्त रहनु पर्यो त्यसको लागि चाहिँ सफाई गर्नु पर्यो भन्ने कुरा नि अब फ्याक्ट्रीमा सफाई गर्नु पर्यो है धुलोहरू जमिन्छ है त्यसले पनि त बिमार हुन्छ मान्छेको त्यसको सफाई हुनु पर्यो र फ्लोरहरू है धुलोहरू हटाएको हुनु पर्यो मैलाहरू हटाएको हुनु पर्यो है र फ्लोर चाहिँ तपाईँको एटलिस्ट कानूनमा भनिएको छ यसलाई एटलिस्ट एकपल्ट हप्तामा चाहिँ साफ सफाई गर्नु पर्यो भुइँ चाहिँ है र जुन चाहिँ वेस्ट हुन्छ नि मैला कुचेलाहरू र दुर्गन्ध मैलाहरूको जुन चाहिँ दुर्गन्ध आउँछ मैलाहरूबाट त्यसलाई चाहिँ डिस्पोज गर्ने पनि एउटा प्रावधान सुविधा हुनु पर्यो है एरेन्जमेन्ट भनौँ न एरेन्ज गरेको हुनु पर्यो.
1: र सर अब कारखाना अधिनियम 1948 अन्तर्गत है महिला अनि बाल बच्चाहरूको लागि चाहिँ के कस्तो कानूनी प्रावधान बनाइएको छ त यसबारे पनि बताइदिनुहोस् न.
0: यो अधिनियम अनुसार चाहिँ है फ्याक्ट्रीहरूमा जहाँ चाहिँ 30 जना भन्दा बेसी महिला या औरत है लेबर या अरू कुनै काम गर्छ है वर्करहरू छ त्यस्तो फ्याक्ट्रीमा चाहिँ त्यस्ता महिलाहरूको 6 वर्ष भन्दा कम्ती या 6 वर्ष भनौँ न 6 वर्ष पुगेका साना साना बाल बालिकाहरूको लागि चाहिँ युज गर्नुको लागि चाहिँ एउटा रुम प्रोभाइड गर्नुपर्छ भनेको छ
1: है
0: र त्यहाँनिर चाहिँ एकदमै नानीहरूको लागि रुम दिनु पर्यो प्रपर लाइटनिङ हुनु पर्यो है र भेन्टिलेसन भनिन्छ है हावाको आउजाउ गर्नेको प्रबन्ध गराएको हुनु पर्यो त्यो ठाउँमा चाहिँ र यदि स्टेट गभर्मेन्टले चाह्यो या स्टेट गभर्मेन्टको इच्छा भयो भने चाहिँ त्यस्तो नानीहरूको लागि क्लिनलीनेस है सफा गर्ने नानीहरूलाई सफा पोछार गर्ने पनि प्रावधान हुनु पर्यो प्रोभाइड गर्नु पर्यो र चेन्जिङको लागि फेसिलिटिज नानीहरूको चेन्ज गर्नु पर्यो डाइको कुन चाहिँ के मैला खुचेला है सफा सुधार गर्नु पर्यो त्यसको पनि फेसिलिटिज दिनु पर्यो
1: है
0: र साथै नानीहरूलाई सकेसम्म फ्री मिल्क दुध है दुध निशुल्क दुध र रिफ्रेसमेन्टको सुविधा पनि गराउनु पर्यो र फेरि आज के भनेको छ त्यसमा भन्दाखेरि चाहिँ त्यस्तो बाल बालिकाको जो लेबर आमाहरू छ है उनीहरूलाई चाहिँ अब नानीहरूलाई त खुवाउनु पर्यो
1: है
0: र चाहिएको समय या कति कति अन्तरालमा फिडिङ गर्छ त्यो पनि दिनु पर्यो नानीहरूलाई
1: र फ्याक्ट्री एक्ट 1948 अन्तर्गत है कति घण्टासम्म चाहिँ मजदुरहरूले काम गर्नुपर्दछ त यसबारे पनि बताइदिनुहोस् न.
0: अब यसमा चाहिँ तपाईँको छुट्याएको छ एडल्ट वर्कर भन्छ क्या जो उमेर अलिक बेसी भएको है एडल्ट वर्कर भनिन्छ उनीहरूको लागि चाहिँ हप्तामा चाहिँ यो कानुन मतलब 48 घण्टा भन्दा बेसी काम उनीहरूले गर्नु नै पाउने छैन एक त फ्याक्ट्रीले पनि लगाउनु भएन
1: हप्तामा 48 घण्टा
0: 48 घण्टा भनेको छ है र उहाँ उनीहरूले पनि 48 घण्टा भन्दा बेसी काम गर्नु पाएन है भन्दा बेसी काम पाउनु छैन र साथै डेली 9 घण्टा भन्दा अब डेली पनि अब यो त हप्तामा भयो
1: र
0: यो कानूनमा चाहिँ डेलीको पनि कुरा गरेको छ नि डेली चाहिँ तपाईँको 9 घण्टा भन्दा बेसी एक दिनमा काम गर्न पाइँदैन मतलब दिनु भएन है साथै त्यो 9 घण्टा समय चाहिँ यस्तो प्रकारले निर्धारित या डिभाइड गर्नु पर्यो कि जसमा कि वर्करले चाहिँ 5 घण्टा काम गरेपछि आधी घण्टा रेस्ट गर्ने समय पनि हुनु पर्यो र रहेको त्यहाँदेखि बादमा आधी घण्टा रेस्ट गरेर काम रहेको गर्नु पर्यो तर 9 घण्टा
1: र सर जति पनि किशोरहरू हुन्छन् है के तिनीहरूले पनि अब यो फ्याक्ट्री एक्ट अन्तर्गत काम गर्न पाउँछन् त
0: त्यो त कानूनले चाहिँ दिँदैन मतलब कानूनमा अरू कानूनमा हेर्यो भने चाइल्ड लेबर भन्छ है तर यो फ्याक्ट्री एक्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब किनभने हाम्रो देशमा गरिब छ कति मान्छेहरू होइन धेरै गरिबी नै छ र कतिजना अलिक ठुलो भएपछि
1: हजुर
0: पनि काम गर्छन् नानीहरू पनि गरिरहेका छन् गर्छन् है र त्यसमा पनि धेरै प्रावधान छ
1: के काम सक्ने कामहरू भनौँ न
0: के काम दिनुपर्ने कस्तो काम गर्नुपर्ने अघि मैले भनेको समयको पनि छ है त्यो हामी बादमा कुरा समयको त कुरा गरौँला तर कस्तो काम त धेरै छ अब त्यो छुट्याइएको छ त्यो त अब डिटेलमा भन्न मिल्दैन है तर धेरै छुट्याएको छ काम तर कानूनले चाहिँ के भनेको छ भन्दाखेरि 14 वर्षभन्दा मुनिको बालकले चाहिँ फ्याक्ट्रिजमा कामै गर्नु पाउँदैन
1: चौध वर्षदेखि
0: मुनिका तर 14 वर्ष क्रस गरेर अलिक ठुलो भएपछि त्यो गर्नु पाउँछ है उसले काम गर्नु पाउँछ तर त्यसमा चाहिँ तपाईँको मेडिकल फिटनेस सर्टिफिकेट ल्याउनु पर्यो र त्यो फिटनेस सर्टिफिकेट कसले दिन्छ भनेको चाहिँ तोकिएको हुन्छ गभर्मेन्टमा कति डक्टर्सहरू है मेडिकल प्र्याक्टिसनर्सहरू तोकिएको हुन्छ उहाँहरूलाई चाहिँ सर्टिफिकेट दिनु पर्यो नानीलाई चाहिँ
1: र
0: एउटा मतलब के भन्छ एनओसी जस्तै भन्नु न म गर्छु भन्ने खालको कागज पत्र पनि हुनु पर्यो
1: कि यो नानीले चाहिँ यतिसम्मको काम चाहिँ यस्तो यस्तो काम गर्न सक्छ भनेर
0: मेडिकली फिट छ
1: योग्य छ भने
0: योग्य छ उसले मेडिकली शारीरिक रूपले एकदमै फिट छ काम गर्न सक्छ भनेर दिनु पर्यो
1: हजुर र सर अब कति घण्टासम्म चाहिँ उसले काम गर्न पाउँछ यदि पाइहाले भने चाहिँ
0: अब यसमा चाहिँ तपाईँको भनेको छ 4.5 घण्टा 4.5 आवर्स चाहिँ इन अ डे
1: हजुर
0: दिनमा
1: र सर अब मजदुरहरूका लागि है अब सिक्किम राज्य विधिक सेवा प्राधिकरण अर्थात अब सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीबाट चाहिँ कस्ता कस्ता सेवाहरू प्रदान गरिन्छ त यसबारे पनि बताइदिनुहोस् न
0: यदि कसैको यसरी कानूनी राइट या अधिकारको हनन भएको छ र उहाँहरूलाई चित्त छैन दुखेको छ या चित्त बुझेको छैन भने चाहिँ हाम्रो सिक्किम लिगल एड सर्भिसमा पनि है मतलब सित्तैमा भनौँ न है सित्तैमा एडभोकेटको प्रबन्ध छ
1: र
0: उहाँको त त्यहाँ गएर एप्लाई गरेपछि चाहिँ पाउँछ मतलब कानूनी तौरमा के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो त्यो सरसल्लाहहरू सबै गर्न सकिन्छ मतलब एडभोकेट फ्रीमै पाइन्छ है त्यो विषयमा पनि कुरा गर्न सकिन्छ गएर तर एप्लाई चाहिँ गर्नु पर्यो
1: यी कुराहरूलाई लिएर सबैमा जागरूकता फैलाउनको लागि चाहिँ कस्ता कस्ता कदम हामीले चाल्नु पर्दछ त यसबारे पनि बताइदिनुहोस् न
0: तपाईँले जुन चाहिँ प्रश्न गर्नुभयो त्यसमा चाहिँ हामीले देखिरहेका छौँ रेडियो भयो या न्युज पेपरको माध्यम भयो या टिभी बनाऊ यस्तो केही पनि कुराहरूबाट धेरै नै प्रचार गरिरहेको छ सरकारले है
1: र
0: कतिवटा सेमिनार हुन्छ है त्यो सबै सेमिनारमा पनि यही विषयमा भनि पनि रहेको हुन्छ र सुन्दै गर्नु पर्यो मान्छेले र त्यसलाई मनन गर्नु पर्यो सोच्नु पर्यो विचार गर्नु पर्यो त्यसलाई लिएर मनमा लिएर त्यो विषयमा कदम पनि चाल्नु पर्यो र धेरै नै गरेको छ सरकारले अब जागरूक बनाउनु लेबरलाई है गरिरहेका छन्
1: र सर हामी कार्यक्रमको अन्तमा आएका छौँ र आजको हाम्रो कानूनी कुराको विषय अन्तर्राष्ट्रिय मजदुर दिवसको महत्व अनि भारतमा मजदुरहरूको अधिकार विषयमाथि के कस्तो कानूनी सल्लाह हाम्रा श्रोतागणलाई दिन चाहनुहुन्छ
0: कानूनले धेरै धेरै सुविधाहरू दिएको छ है
1: हजुर
0: र यो विषयमा तपाईँले जानकारी लिनु पनि सक्नुहुन्छ है र तपाईँलाई चाहेको खण्डमा लेबरहरू या चाहेको खण्डमा है सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीमा गएर है
1: त्यहाँबाट
0: जानकारी लिनु पनि सकिन्छ र तपाईँहरूलाई जुन चाहिँ सरकारले या कानूनले जुन चाहिँ अधिकार दिएको छ त्यसबाट चाहिँ तपाईँहरू वञ्चित चाहिँ नरहनुहोस् आफ्नो हक अधिकार है के कस्तो पाउन सकिन्छ त्यो विषयमा चाहिँ जागरूक हुनुहोस् र खोज्नुहोस् या भनौँ सही कुरामा लाग्नु पर्यो सही कुराको चाहिँ माग चाहिँ गर्नु पर्यो तपाईँले जागरूक भएर चाहिँ कदम चाल्नु पर्यो
1: त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा डिस्कसन अन सिग्निफिकेन्स अफ इन्टरनेशनल लेबर डे एण्ड राइट्स अफ लेबर इन इण्डिया अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवसको महत्व साथै भारतमा मजदूरहरूको अधिकार विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री उमेश प्रधानज्यूले त सर तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यति महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद
0: धेरै धेरै धन्यवाद आज मलाई तपाईँले यहाँ निम्ति आउनुभयो है त्यसको लागि धेरै धेरै धन्यवाद
1: हवस् आउनु श्रोता अब केही बेर रमाइलो गरौं एउटा लोकगीत सुनेर

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गर्नुभयो। यस उद्घाटनले यस क्षेत्रमा स्वास्थ्य सेवालाई सुदृढ़ पार्ने दिशामा महत्वपूर्ण कदमको रूपमा काम गर्नको साथै जनकल्याण र पहुँचयोग्य चिकित्सा सेवाप्रतिको प्रतिबद्धतालाई प्रकाश पार्दछ। मुख्यमन्त्रीले यस अस्पतालले गुणस्तरीय उपचार र आधुनिक स्वास्थ्य सेवा प्रदान गरेर सिलगढ़ीका जनतालाई मात्र नभई सिक्किमवासीलाई पनि सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अस्पतालको स्थापनाले समाजको कल्याणमा अर्थपूर्ण योगदान पुर्याउने र क्षेत्रको बिमारीहरूको लागि उन्नत चिकित्सा सेवाहरूमा पहुँच पुर्याउने बताउनुभयो। साथै मुख्यमन्त्रीले अस्पताल व्यवस्थापनलाई बधाई दिनका साथै आगामी वर्षहरूमा संस्थानको निरन्तर सफलता र वृद्धिको कामना पनि गर्नुभयो। सिक्किम सरकारले जनप्रतिनिधि र अधिकारीहरूको लागि सवारी साधन हकदार नीतिलाई परिमार्जन गरेको छ। खर्चलाई तर्कसंगत बनाउन र आधिकारिक सवारी साधनको प्रयोगलाई सुव्यवस्थित गर्ने प्रयासमा आवंटन खरिद र मरमत सम्भार सम्बन्धी कड़ा नियमहरू लागू गरेको छ। नयाँ नीतिले श्रेणीका आधारमा सवारी साधन हकदारदातालाई अनुमोदन गर्दछ। विभिन्न श्रेणीका अधिकारीहरूको लागि सवारी साधनको निर्माण र मोडल निर्धारण गर्दछ र आवंटन गर्न सकिने सवारी साधनको संख्या सीमित गर्दछ। परिपत्रले गृह विभागलाई क्याबिनेट मन्त्रीहरूको लागि सवारी साधन खरिद गर्ने नोडल प्राधिकरणको रूपमा तोकिएको छ र हरेक विभागलाई यस श्रेणीका लागि छुट्टै आवंटन वा खरिद गर्न अनुमति नदिने स्पष्ट पारेको छ। नीतिले 15 वर्षभन्दा पुराना सबै सवारी साधनहरू मोटर सवारी ऐन बमोजिम खारेज गर्नुपर्ने र गाड़ी फेर्ने सुविधा अधिकार प्राप्त वर्गभित्र पर्ने अधिकारीहरूलाई मात्र प्रदान गरिने व्यवस्था गरेको छ। पूर्व सिक्किमको प्रमुख स्थल बाबा हरभजन सिंह तीर्थस्थलको नजिकै 13,000 फीटको उचाइमा सर्व महिला स्थानीय टोलीद्वारा संचालित क्याफे स्थापन गरिएको छ। यस पहलले दुर्गम उच्च उचाइ क्षेत्रमा लचिलोपन उद्यम र आत्मनिर्भरताका पहललाई झल्काउँदछ र यस क्षेत्रमा पर्यटक अनुभवलाई अझ बढ़ाउने अपेक्षा गरिएको छ। यो परियोजना नागरिक प्रशासन तथा स्थानीय सरकारवालाहरूसँगको समन्वयमा त्रिशक्ति कोरद्वारा पहल गरिएको हो। यसले वृहत रणभूमि दर्शन पहलको एक भागका रूपमा क्षेत्रको सम्पदा र रणनीतिक महत्व प्रदर्शन गर्दै सीमावर्ती क्षेत्रहरूमा पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको छ। स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो भोटिया, अतिरिक्त एमएस डाक्टर सुरेश एम रसाइली र प्रसूति तथा स्त्री रोग विभागका प्रमुख डाक्टर मणि गुरूङको नेतृत्वमा एसटीएनएम अस्पतालको अधिकारीहरूले 42 वर्षीय श्वेता कार्कीको उपचार इतिहासबारे मीडियालाई सम्बोधन गरे। श्वेता कार्की आईबीएफ मार्फत जुम्ल्या गर्भधारणको उपचार गरिरहेकी थिइन् र पछि मे 6 उनको मृत्यु भएको थियो। अस्पतालले भनेको छ बिरामीलाई उन्नत भ्रूण हेरचाहका लागि सिलगढ़ी स्थित न्युटिया अस्पतालमा रेफर गर्नुअघि जोखिम गर्भपतन र गर्भनाल अर्थात प्लेसेन्टा प्रिभियाका लागि उपचार गरिएको थियो। सचिव छेवाङ ग्याछोले अनुसन्धान आयोगलाई 15 दिनभित्र घटनाको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको जानकारी पनि दिनुभएको छ। द बटरफ्लाइज अफ सिक्किम एण्ड अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयज अर्थात सिक्किमका पुतलीहरू सिक्किम हिमालयको अध्यावधिक सूची शीर्षकको नयाँ किताब आधिकारिक रूपमा विमोचन गरिएको छ, जुन हिमालय क्षेत्रमा पुतलीको दस्तावेजीकरण र जैविक विविधता अनुसन्धानमा महत्वपूर्ण फड्को हो। बटरफ्लाइज एण्ड मोथ्स अफ सिक्किम नेचर कन्जर्भेशन सोसाइटी अर्थात सिक्किमका पुतली र मोथहरू प्रकृति संरक्षण समाजद्वारा प्रकाशित यो पुस्तक सिक्किमभरिका पुतली प्रेमीहरू, नागरिक वैज्ञानिकहरू, फोटोग्राफरहरू र संरक्षणविदहरूको 15 वर्षभन्दा बढ़ीको सामूहिक प्रयासको परिणाम हो। मातृका शर्मा र दोर्जी छेवाङ भोटियाद्वारा लेखित यस पुस्तकको उद्देश्य यस क्षेत्रमा पुतली विविधताबारे जागरूकता फैलाउनु, वैज्ञानिक अनुसन्धान र संरक्षणलाई प्रवर्धन गर्नु हो। प्रकाशनले सिक्किम हिमालयका पुतलीहरूको सूचीलाई 689 प्रजातिबाट बढ़ाएर 753 प्रजाति पुर्याएको छ। स्वर्गीय साहित्यकार गोवर्धन बास्तोलाका सम्झनामा आज गेजिङस्थित पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यालयमा भावपूर्ण शोक सभा सम्पन्न भयो। सभामा साहित्यप्रेमी स्रष्टा तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।

0: जिससे तू हमें पिज्जा पार्टी देगा।
1: आरबीआई कहता है स्मार्ट बनो कूल रहो।
2: श्रोता अब समय भएको छ एक भारत श्रेष्ठ भारत अन्तर्गत डेन्जोङ लोलोको सिक्किमे भुटिया लोकगीतहरूमाथि एक नाटकको। यस नाटकको लेखक हुनुहुन्छ किरेन भुटिया, कथावाचन रहेको छ मिताली दत्ताको आवाजमा।

0: यो आकाशवाणी हो। समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले सेवा, आध्यात्मिकता र सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनले खेलेको भूमिकाको गर्नुभयो प्रशंसा। गृहमन्त्रीले सम्भावित बाढ़ी र अत्यधिक गर्मीको अवस्थासँग जुझ्न देशभर गरिएको तयारीको गर्नुभएको छ समीक्षा। मुख्यमन्त्री रेखा गुप्ताले मातृ दिवसको अवसरमा देशवासी तथा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। अनि एनटीएले नीट 2026 परीक्षासँग सम्बन्धित कथित अनियमितताको विषयमा राजस्थान विशेष अभियान समूहको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्नाटकको राजधानी बेंगलुरूमा आर्ट अफ लिभिङ फाउन्डेशनको 45 वर्षकोत्सव समारोहमा सहभागिता जनाउनुभयो। उहाँले संस्थामा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन पनि गर्नुभयो। यस अवसरमा प्रधानमन्त्रीले सेवा, आध्यात्मिकता र सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले वातावरण प्रतिको उत्तरदायित्व, युवाहरूलाई रोजगारी तथा आन्तरिक शुद्धताको भावना सहित विकसित भारत निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। श्री मोदीले राष्ट्र निर्माणमा समाजको सहभागिता राजनीतिक व्यवस्था भन्दा अझ प्रभावकारी हुने बताउनुभयो। प्रधानमन्त्रीले आर्ट अफ लिभिङ फाउन्डेशन तथा अन्य आध्यात्मिक केन्द्रहरूको सहयोगबाट किसानहरूलाई प्राकृतिक खेतीतर्फ प्रोत्साहन गर्न तथा पृथ्वीलाई हानिकारक रासायनिक मलबाट जोगाउन मदत पुग्न सक्ने बताउनुभयो।
1: ये शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान स्पिरिचुअलिटी आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं और इन्हीं पुरातन संस्कारों से भारत की भी अनेक संस्थाओं को प्रेरणा मिलती रही।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पश्चिम बंगाल, असम र पुद्दचेरीमा भारतीय जनता पार्टीको जीत केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण हो। उहाँले भन्नुभयो, चुनाव परिणामले देशको भावना स्पष्ट गरेको छ। आज बेंगलुरूमा भाजपा कार्यकर्ताहरूसँग प्रधानमन्त्रीले भन्नुभयो, आज तीव्रसँग कार्य गर्न सक्ने, सुशासन दिने सक्ने र समस्याहरूको समाधान गरेर देशको विकास गर्न सक्ने सरकारको आवश्यकता छ। प्रधानमन्त्री मोदीले भाजपा र एनडीएको शासन अहिले 21 राज्यमा रहेको र जनकल्याण तथा समृद्धिका लागि काम भइरहेको जानकारी दिनुभयो। उहाँले पश्चिम बंगाल र असममा जनताले फेरि भाजपामाथि विश्वास गरेको तथा गुजरात नगर निगम चुनावमा पनि पार्टीले ठूलो सफलता हासिल गरेको बताउनुभयो। उहाँले राष्ट्रिय विकासका लागि एकजुट हुन र अमेरिका इरान युद्धबाट उत्पन्न चुनौतीको सामना गर्न सबैलाई आग्रह गर्नुभयो। गृहमन्त्री अमित शाहले सम्भावित बाढ़ी र अत्यधिक गर्मीको अवस्थासँग जुझ्न देशभर गरिएको तयारीको समीक्षा गर्नुभएको छ। आज नयाँ दिल्लीमा आयोजित उच्च स्तरीय बैठकमा श्री शाहले सरकारी निकायहरूको तयारीको मूल्याङ्कन गर्दै प्रारम्भिक चेतावनी प्रणाली, स्रोत साधन, परिचालन तथा विभिन्न निकाय बीचको समन्वयको समीक्षा गर्नुभएको हो। गृहमन्त्री शाहले देशमा सञ्चालन भइरहेको दीर्घकालीन बाढ़ी नियन्त्रण उपायहरूको प्रगति बारे पनि समीक्षा गर्नुभयो। मुख्यमन्त्री रेखा गुप्ताले मातृ दिवसको अवसरमा देशवासी तथा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आज देशभर मातृ दिवस हर्षोल्लासका साथ मनाइँदै गरिएको र विभिन्न कार्यक्रम मार्फत आमाहरूको त्याग, स्नेह र समर्पणलाई स्मरण गरिएको बताउनु भएको छ। मुख्यमन्त्री गुप्ताले आमा केवल एउटा

सम्बन्ध मात्र नभई वात्सल्य, त्याग, संस्कार र अटल स्नेहको प्रतीक भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले समाजको नैतिक तथा मानवीय चेतनाको निर्माणमा मातृशक्तिको भूमिका सर्वोपरि रहेको पनि बताउनुभयो। उहाँले सबै आमाहरूको स्वस्थ, सुखी र सम्मानपूर्ण जीवनको कामना गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। हान्ता भाइरसले संक्रमित रहेको जहाज स्पेनको टेनेरिफ द्वीप पुगेको छ। डच ध्वज भएको एमभी होडियन्स आज स्पेनको ग्रेनाडिला बन्दरग्राहमा पुगेको छ। विश्व स्वास्थ्य संगठन र युरोपीय संघद्वारा स्पेनका यात्रीहरूलाई निकाल्ने अनुरोध गरिएपछि यो जहाजले 6 मईमा टेनेरिफका लागि प्रस्थान गरेको थियो। यस जहाजमा 4 मईमा हान्ता भाइरसको 3 मामिलाको पुष्टि भएको थियो। 8 मईमा 3 जनाको मृत्यु सहित कुल 8 मामिला अघि आयो। हान्ता भाइरसले सासँग सम्बन्धित समस्या हुन्छ। यो भाइरसले भिरगौला र धमनीहरूलाई पनि प्रभावित गर्ने बताइएको छ। शिक्षा मन्त्रालयले गर्मीको छुट्टीमा देशको सबै स्कूलमा भारतीय भाषा ग्रीष्मकालीन शिविरको आयोजना गर्नेछ। 1 हप्ताको यो शिविर भारतीय भाषाहरूमा बुनियादी संवाद कौशल सिक्ने, शब्दलाई जान्ने, आफ्नो परिचय दिने, वास्तविक जीवनको बातचित र संस्कृतिको सराहनामा केन्द्रित हुनेछ। यसको उद्देश्य राष्ट्रिय शिक्षा नीति अनुरूप समावेशी र सम्मान शिक्षाको दृष्टिकोणलाई बढावा दिनु हो। तामिलनाडुमा तमिलगा वैत्री कलगम टीभीके पार्टीका संस्थापक सी जोसेफ विजयलाई आज बिहान मुख्यमन्त्री पदको शपथ गराइएको छ। राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। श्री विजयसँगै 9 जना मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। श्री विजयको टीभीके पार्टीले 234 सदस्य विधानसभामा 108 सीट जितेको छ र उहाँ 120 जना विधायकहरूको समर्थन जुटाउन सफल हुनुभएको छ। उहाँ सन् 1967 पछि तामिलनाडुका त्यस्ता पहिलो मुख्यमन्त्री बन्नुभएको छ जो कुनै पनि द्रविड पार्टीसँग सम्बन्धित हुनुहुन्न। डीएमके र एआईएडीएमके राज्यका 2 प्रमुख द्रविड दल हुन्। गुरुग्राम स्थित धनशोधन निवारण अदालतले पंजाबका उद्योग मन्त्री संजीव अरोड़ालाई प्रवर्तन निर्देशालयको 7 दिनको रिमाण्डमा पठाएको छ। निर्देशालयले हिजो चण्डीगढ़बाट 100 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा कर जीएसटी कारोबारमा भएको ठगी प्रकरणमा उहाँलाई पक्राउ गरेको थियो। उहाँलाई उहाँको निवास, उहाँसँग सम्बन्धित संस्थाहरू तथा ह्याम्पटन स्काई रियालिटी लिमिटेडको एउटा कार्यालय सहित 4 स्थानमा गरिएको खोजी तलासी पछि पक्राउ गरिएको हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026को परीक्षासँग सम्बन्धित कथित अनियमितताको विषयमा राजस्थान विशेष अभियान समूहको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। एजेन्सीले अनुसन्धान निकायलाई परीक्षा सम्बन्धी आवश्यक तथ्याङ्क र प्राविधिक सहयोग पनि उपलब्ध गराइरहेको छ। एनटीएले वक्तव्य जारी गर्दै 3 मईमा परीक्षा कडा सुरक्षा व्यवस्थाका साथ सञ्चालन गरिएको जनाएको छ। परीक्षा केन्द्रहरू एआई सहयोगयुक्त सीसीटीभी क्यामेरा निगरानीमा गरिएको परीक्षार्थीहरूको बायोमेट्रिक प्रमाणीकरण पनि गरिएको तथा 5G जामर प्रयोग गरिएको पनि बताइएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्रीले सेवा, आध्यात्मिकता र सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनले खेलेको भूमिकाको गर्नुभयो प्रशंसा। गृहमन्त्रीले सम्भावित बाढ़ी र अत्यधिक गर्मीको अवस्थासँग जुझ्न देशभरि गरिएको तयारीको गर्नुभएको छ समीक्षा।

0: मुख्यमन्त्री रेखा गुप्ताले मातृ दिवसको अवसरमा देशवासी तथा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ अनि एनटीएले NEET 2026 परीक्षासँग सम्बन्धित कथित अनियमितताको विषयमा राजस्थान विशेष अभियान समूहको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्नुहुँदैछ। अब समय भएको छ हजुरहरूले कुरेर बस्नुभएको कार्यक्रम बिर्सन नसकिने गीतहरू नेपाली लोकगीतका सर्जकहरू भाग एक।
2: यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ एक संगीतमय रूपक
3: बिर्सन नसकिने गीतहरू गीतहरू।
2: नमस्कार श्रोता, आजको सांगीतिक रूपक बिर्सन नसकिने गीतहरूमा हामी हजुरहरूलाई लोकधुन लोकगीतहरूको सुमधुर यात्रामा लिएर जानेछौं।
4: किंवदन्ती भन्छन् संगीत कुनै साधारण सिर्जना होइन, यो त स्वयं सृष्टिको आत्मा हो। भनिन्छ ब्रह्म र सरस्वतीबाट संगीतको शुरूआत भयो। ब्रह्माबाट महादेवले त्यो विद्या ग्रहण गर्नुभयो र महादेवबाट भरतमुनि संगीत विद्यामा दीक्षित भए। नारदले वीणाको मधुर धुन सृजना गरी सरस्वतीलाई समर्पित गरे र यसरी उनी विद्यावादिनीका रूपमा पूजित भइन्।
2: तर संगीत केवल कथामा मात्र सीमित छैन, विज्ञानले समेत प्रमाणित गरिसकेको छ कि सृष्टि आफै लयबद्ध छ, तालबद्ध छ। मुटुको धड्कन, रक्त संचार, श्वास प्रश्वास, ऋतु परिवर्तन, तारा र ग्रहहरूको परिक्रमा सबै एउटा अदृश्य तालमा बाँधिएका छन्।
4: संगीत त्यही लय हो जसले जीवनलाई अर्थ दिन्छ। मानव मात्र होइन, प्राणी, प्रकृति, बालकको हाँसो, आमाको लोरी सबैमा संगीत बस्छ। यही सम्मान, यही अनुभूति र यही आत्मीयता बोकेर आज हामी तपाई माझ प्रस्तुत गर्दछौ हाम्रो माटो, हाम्रो संस्कार र हाम्रो भावनासँग गाँसेको अमूल्य व्यक्ति अनि उनीहरूका गीतहरू।
2: प्रिय श्रोता, लोकगीत केवल शब्द र धुनको संगम मात्र होइन, यो हाम्रो माटोको सुवास हो, हाम्रो जीवनको कथा हो। जहाँ खेतबारीमा पसिनासँगै गाइने गीत छ, जहाँ मेलापातमा हाँसोसँग गुन्जिने भाका छ, जहाँ बिछोड, पीड़ा र खुशीका अनगन्ती रंगहरू मिसिएका छन्, त्यहीबाट जन्मिन्छ लोकगीत।
4: लोकगीत कसैले लेखेर बनाएको होइन, यो त समयसँगै बगेको भावना हो। पुस्तौंदेखि पुस्तासम्म सरेको हाम्रो संस्कृति हो। आज पनि जब हामी लोकगीत सुन्छौं, हामी केवल गीत सुन्दै हुन्छौं, आफ्नै कथा भेट्दै हुन्छौं। त्यसैले आउनुहोस् यही आत्मीयता, यही मिठास र पहिचान बोकेको सुन्दर यात्रामा।

0: नेपाली लोकगीतको इतिहास लेखिएको किताबमा भन्दा बढ़ी मानिसको स्मृति परम्परा र जीवनशैलीमा जीवित रहेको इतिहास हो। यो कुनै एक व्यक्तिले सृजना गरेको होइन, बरू पुस्तौंदेखि पुस्तौंसम्म मुखै मुख सरेर आएको सामूहिक सृजना हो। नेपाली लोकगीत भन्नाले एउटै प्रकार होइन, यो धेरै भाका शैली र सांस्कृतिक रूपहरू मिलेर बनेको विशाल संसार हो।
1: भाका अनुसार कुरा गर्ने हो भने झ्याउरे, रोइला, देउडा, तामाङ सेलो, मारुनीलाई सम्झन सकिन्छ। भाव अनुसार सम्झने हो भने माया प्रेमका गीत, दुःख पीड़ाका गीत, खुशी उत्सवका गीत, अनि अवसर अनुसारको कुरा गर्दा लोरी, बिहे गीत, चाडपर्वका गीत, रोपाई मेलापातका गीत सम्झन सक्छौ। समग्रमा भन्नुपर्दा लोकगीत भनेको हाम्रो जीवनशैली, हाम्रो संस्कृति, हाम्रो भावना, यी सबैलाई गीत मार्फत व्यक्त गर्ने माध्यम हो।
0: नेपाली लोकगीतहरूको कुरा गर्दा केही कलाकारहरूलाई नसम्झी आजको हाम्रो कार्यक्रम बिर्सन नसकिने गीतहरू कतै पूरा नहोला कि। लोकगीत भन्नासाथ गाउँको बाटो, सारङ्गीको मीठो धुन र मन छोइदिने स्वरको सम्झना आउँछ, र त्यही स्वर

0: झलकमान गन्धर्व केवल गायक मात्र होइनन्, उनी त लोकगीत बोक्ने जीवित परम्परा थिए। गाउँ गाउँ घुम्दै सारंगी बजाउँदै जनताको कथा गीतमा उतार्दै हिँड्ने व्यक्ति, उनले लोकगीतलाई किताबमा होइन मानिसको मनमा जोगाएर राखे। उनको जीवन सारंगी, स्वर र जीवनका कथा, यसैले उनको गीतमा कृत्रिमता होइन वास्तविकता पाइन्छ।
1: विक्रम सम्वत 2021 देखि 2059 सम्म नेपाली संगीतमा लोक संकलन र सारंगी वाद्यवादनलाई नेपाली जन जनसम्म पुर्याउन उनको ठूलो योगदान रहेको छ। उनी नेपालका अधिकांश जिल्लाका गाउँ बस्तीमा पुग्ने कलाकार हुन्। अन्तर्राष्ट्रिय क्षेत्रमा समेत जर्मनी, बेल्जियम, युगोस्लाभिया, फ्रान्स, भारत लगायतका देशहरूमा समेत सारंगीको मौलिक स्वाद चखाउँदै र गन्धर्व गायनको प्रचार प्रसारमा योगदान दिएका छन् उनले।
0: उनको चर्चित गीत आमाले सोधलिन् खै छोरा भन्लिन्, यो मार्मिक लोकगीत झलकमान गन्धर्वको जीवनसँग गहिरो रूपमा जोडिएको छ। यो कुनै स्टुडियोमा बसेर बनाइएको गीत होइन, यो त जीवन भोगाईबाट जन्मेको साँचो कथा हो।
1: झलकमान गन्धर्व गाइने गन्धर्व परम्पराका कलाकार थिए। उनी गाउँ गाउँ घुम्दै सारंगी बजाउँथे र मानिसलाई कथा सुनाउँथे। त्यही क्रममा उनले धेरै पटक देखे आमाहरू आफ्ना परदेशीका छोराहरूलाई सम्झेर रुन्थे। घरमा बसेका बुढाबुढी छोराको प्रतीक्षामा हुन्थे। धेरै छोराहरू रोजगारीका लागि टाढा गएका हुन्थे। त्यही यथार्थले उनको मन गहिरोसँग छोयो। एक दिन त्यही पीड़ा उनको मनमा यति गहिरो भयो कि उनी सारंगी बजाउँदै गाउन थाले। आमाले सोधलिन् खै छोरा भन्लिन्, यो केवल गीत होइन हजारौं नेपाली परिवारको वास्तविक कथा हो।

0: बिस्तारै यस्ता गीतहरू रेकर्ड गरिएर संरक्षण गरिन थाल्यो। सन् 1986 आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन कल्याण शेरचनसँग उनी पहिलो पटक काठमाडौँ गएका थिए। उक्त प्रतियोगितामा उत्कृष्ट भएपछि नै उनको भाग्य साथै लोकगीतको भाग्यमा सूर्य उदय भन्दा अन्यथा नहोला।
1: सन् 1967 सालमा उनले रेडियो नेपालमा लोक गायक तथा सारङ्गी वादकको रूपमा प्रवेश गरे। उनले आफ्ना धेरै शिष्यहरू जन्माए। यसैबीच उनले थोरै गीतहरू रेकर्ड गरे, तर गुणात्मक रूपमा भने सबै लोकप्रिय छन्। झलकमान गन्धर्वका लोकगीतहरू नामक गीति संग्रह मार्फत एकमुष्ट गीतहरूको संकलन बजारमा ल्याए।
0: उनका लोकप्रिय गीतहरू सम्झँदा आमाले सोधलिन खै छोरा भन्लिन, डाँफे चरी, अल्लारे नानी केसी, राधा पियारी कि खाउँ त भनी।

0: चाँचरे गीत, बाला जोवन लगायत दर्जन बढ़ी गीतहरू छन्। उनी लोकगीतकै कारण अन्तर्राष्ट्रिय पत्र पत्रिकाहरूको समाचारका विषय समेत बने।
1: उनले दोस्रो विश्वयुद्धमा जीवन मृत्युको पर्वाह नगरी वीरता देखाउने 20 भन्दा बढ़ी नेपाली वीरहरूको बारेमा गीत कम्पोज गरेर उनले गाउँ गाउँमा एक खालको जागरण गर्ने काम पनि गरेका थिए।

0: झलकमान गन्धर्वसँगै धर्मराज थापालाई आज हामी सम्झन्छौं। नेपाली लोकगीतको संसारमा यी दुई नाम दुई धुरा जस्तै हुन्। एकले लोकगीतलाई बाँचेर देखाए अनि अर्काले त्यसलाई संसारभर फैलाए।
1: धर्मराज थापाले लोकगीतलाई केवल गाएनन्, उनले खोजे, संकलन गरे, अध्ययन गरे र सबै सामू पुर्याउने कोशिश गरे। गाउँघरमा सीमित भाकाहरूलाई उनले मञ्च र रेडियोसम्म पुर्याए। यसरी लोकगीतलाई स्थानीय सीमाबाट निकालेर नेपाली समाजका धरोहर बनाउने काम गरे।
0: उनी बाल्यकालदेखि नै गायन र लोक साहित्यको क्षेत्रमा क्रियाशील सर्जक हुन्। साहित्य र लोक संगीत विकासको कल्पनामा डुब्दै गए। उनी जीवनका घर गृहस्थीका महत्वपूर्ण कुराहरू छोडेर गाउँ बस्ती कुना कन्दारा र प्रवासमा पुगेर लोक संगीत र साहित्यको उत्थानमा क्रियाशील रहेको कुराबाट प्रभावित भएर उनलाई राजाले सन् 1956 जनकवि किशोरीको उपाधि प्रदान गरे। सन् 1952 1953 एउटा लामो लोक संगीत र साहित्यको यात्रा नेपाल राष्ट्र लगायत नेपाली जनमानसको निमित्त पहिलो थियो।
2: गाउन त चाहिँ 5 वर्षदेखि गुनगुनाउन थालेको हो। गाउँघरमा लोकगीतहरू गाउँघरका चाहिँ पण्डितहरूले गाएका श्लोक शास्त्रहरू सब सुनेकै हो। झ्याउकिरी बासेको पनि सुनेकै हो। पहिलो गीत चाहिँ त 14 वर्षको उमेरमै गाएको हुँ। 20 वर्षको चाहिँ उमेरमा ने

सन् 1958 उनले नेपालीले माया मार्यो बरीलाई बोलको गीत रेकर्ड गराएका थिए, जुन अति नै चर्चित रह्यो। हो हो रे माले हो हो रे तारे हो उनको अर्को लोकप्रिय गीत हो। उनले रेडियो नेपालमा प्रथम पटक गाएको गीत मलाई आज सन्चो छैन बोलको गीत थियो।

0: सन् 1969 उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा नियुक्त भए। यस कार्यकालमा उनले लोक साहित्यको विवेचना, हाम्रो लोकगीत, तनहुँ फूलबारी, सागरमाथाको सेरोफेरो जस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशित गरे। महाकवि देवकोटाले धेरै प्रशंसा गरेका थिए भने नाटककार बालकृष्ण समले त उनलाई नेपालका शेक्सपियर नै भनेका थिए।
1: पहेलो भन्नु सुनु खानी सुन मेरो निर्माया जुनली रातमा निकान्छी झलक हेर्दा कुटुक नै मन खानी सुन मेरो निर्माया।
2: उनको स्वरमा 35 भन्दा बढी लोकगीतहरूको डिस्क रेकर्ड समेत भए। रेडियो नेपालमा संगीत सम्बन्धी 29 कृतिहरू प्रकाशित गरेका छन्।
0: हरियो डाँडामाथि हलो जोत्ने साथी, आज मादल बजेको किन गाउँघर दुनियाँ बिउझाउन, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, धुरु धुरु नरौ आमा तिम्रो आँसु पुछेर चढौंला आदि गीतहरू जनकवि किशोरी धर्मराज थापालाई चिनाउने गीतहरू हुन्।
3: हा, हा।

What? अनौ हलो समय बाँझो खान्छ कमाई हिउँद वर्षा भरि जोत्छ यसै गरी

0: नेपाली लोकगीतको इतिहास र संरक्षणको कुरा गर्दै गर्दा एलपी जोशीको नाम अत्यन्त सम्मानका साथ लिइन्छ। उनी स्वयं गायक भन्दा बढी अनुसन्धानकर्ता, संग्रहकर्ता र लोक सांस्कृतिक संरक्षक थिए। उनको नाम स्मरण नगरी लोकगीत इतिहास र संरक्षणको कुरा अपुरो हुने जस्तो लाग्छ।
1: पहिले लोकगीत गाउँघर, मेलापात, खेतबारी र चाडपर्वमा मात्र सीमित थियो, तर रेडियोको आगमनपछि नेपाली लोकगीतको यात्राले नयाँ मोड लियो र त्यही मोडमा एलपी जोशी जस्तो व्यक्तित्वको भूमिका झन महत्वपूर्ण बन्यो। रेडियो नेपाल स्थापना भएपछि नेपाली लोकगीत गाउँबाट शहरसम्म पुग्यो, एउटा समुदायबाट देशव्यापी फैलिन थाल्यो।
0: भन्नुपर्दा जब रेडियो तरंगबाट नेपाल लगायत वरपर लोकगीत गुन्जिन थाल्यो, त्यही बेला पर्दा पछाडिबाट गाउँ गाउँका मौलिक भाकालाई खोजेर जनतासम्म पुर्याउने काम गरेका हुन् एलपी जोशीले। उनकै कारण धेरै हराउँदै गरेका लोकधुनहरू आज पनि हाम्रो स्मृतिमा जीवित छन्।
2: लोकगीत भन्ने बित्तिकै मलाई के लाग्छ भने लोकगीतमा एउटा छेगो हुनुपर्छ। छेगो बिनाको लोकगीत मिठो हुँदैन, लोकको छेगो हुनुपर्छ। अनि त्यसले गर्दा जस्तो मेरो यो अय्या आत्काका यो छेगो हो।

0: धनकुटामा जन्मिएका लोकगायक एलपी जोशीको मावली घर धरान मावला जान भनेपछि हुरुक्कै हुन्थे। शहरको मावला त्यसै पनि रमाइलो। मावलामा रेडियो सुन्न पाइन्थ्यो, त्यही पनि छिमेकीकोमा। 16-17 वर्षको उमेरमा गीत सिके रेडियोबाट। सोयला सोयला शेर्पा भाषाको गीत थियो। उनले त्यो गीत गाउँदा सबै रमाउँदै हेर्थे उनलाई। सोयला गीतले मावलामा सबैको प्यारो भएका थिए।
1: उनका पिता पनि भजन गाउँथे हार्मोनियम बजाएर। जोशीले पनि हार्मोनियम बजाउन मन भएर पिता नभएको बेला हार्मोनियम बजाउने गर्थे। लुकेर हार्मोनियम बजाएर नै गीत बजाउने भए। नाटकमा नायक बनेर पनि खेले। सन् 1954 भन्दा अघि चलचित्रकारिता अनि नाटक धेरै मन पराउँथे। त्यसपछि उनको झुकाव गायनतिर मोडियो।
0: जोशी खेलका शौकिन थिए। प्राय फुटबल मैदानमा नै भेटिन्थे। खेल्दा पनि गीत सुनाउने बानीले साथीहरूको प्रोत्साहन धेरै पाए। सबैले गीत राम्रो गाउँछस् भनेपछि 1956 उनी रेडियो नेपाल गए। लोकगीतमा स्वर परीक्षा उत्तीर्ण गरेपछि पहिलो गीत रेकर्ड गरे, नेपाली माया नेपाललाई कस्तो छ। सन् 1960-61 सालतिर रेटिङ रेटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो बोलको गीत रेकर्ड गराए। यस गीतले उनलाई चर्चाको उचाइमा पुर्यायो।
1: किराँत समुदायमा सीमित बिनायोलाई उनले संसारभरका नेपाली माझ पुर्याए। सन् 1973 उनले उत्कृष्ट लोक गायनको सम्मान थापे रेडियो नेपालबाट। जनस्तरबाट लोक सम्राटको उपाधि पाएका एलपी जोशीको वास्तविक नाम लक्ष्मी प्रसाद जोशी हो।
0: बाल्यकालदेखि नै गीत गाउन भनेपछि सबै थोक छोड्ने बानी नै अन्ततः उनका निमित्त वरदान साबित हुन पुग्यो। उनका चर्चित गीतहरू प्राय विक्रम सम्वतको 20 दशक शुरू हुनु पूर्व नै रेकर्ड भए। उनी लोक संगीतका एक सफल गायक तथा संगीतकार गीतकार हुन्। उनले गाएका प्राय सबै गीतहरू आफ्नै संकलन रचना र संगीतमा छन्। सन् 1996 रेटिङ रेटिङ एल्बम नै प्रकाशित गरिसकेका छन्।
1: बहुआयामिक चरित्रका उनी अभिनयमा फिट भएका कलाकार हुन्। चलचित्र हिजो आज भोलिमा उनले आफ्नो नायकको भूमिका निर्वाह गरेका छन्। गायक फतेमान राज भण्डारीले गाएको लोकगीत मादलै बज्यो धिन्ताङ धिन्ताङ, पुष्प नेपाली र रुवा जोशीले रेकर्ड गरेको कान्छी मट्याङट्याङ जस्ता दर्जनौ गीत संकलन उनैले गरेका हुन्।

0: लोकगीत संगीतको क्षेत्रमा अमूल्य योगदान पुर्याए बापत थुप्रै सम्मानहरू साथै रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको सम्मान पाएका थिए। उनका चार दर्जन भन्दा बढी लोकगीतहरू आज प्रसारणमा छन्। रेडियो नेपालमा 40 भन्दा बढी गीतहरू रेकर्ड गरेका जोशीले सन् 2003 लोकगीत, लोकगजल र लोककविताको संगालो अनावृत्ति सार्वजनिक गरेका छन्।
1: खिपीमा खिपी बिनायो बाजा मुखैको तालैमा बज्दैछ गम्केर, चट्टै मादलै बज्यो धिन्ताङ धिन्ताङ, वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर, के को माला सुपारीको माला, निगालो घारीमा च्याकुरा नाच्यो कान्छी मट्याङट्याङ आदि उनका लोकप्रिय सदाबहार गीतहरू हुन्। जोशीले नेपालीको मौखिक वाद्ययन्त्र बिनायोलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाएका हुन्।
0: रेडियो युगमा अर्थात जब रेडियोबाट लोकगीतहरू प्रसारण हुन थाल्यो तब एलपी जोशीले गाउँघरबाट संकलन गरेका गीतहरू रेडियोमा ल्याउने काम गरे। विभिन्न जाति भाषा र संस्कृतिका गीतहरूलाई मौलिकता जोगाउँदै जस्ताको तस्तै नेपाली संसारमा वैश्विक रूपमा चिनाउने सेतु बने। उनको सम्झना बिना नेपाली लोकगीतको इतिहास अधुरो नै हुन्थ्यो।
1: रेडियोको माध्यमले धेरै गीतहरू लोकप्रिय भए तर ती गीतहरू खोज्ने, छनौट गर्ने र सही रूपमा प्रस्तुत गर्ने काम नगरेको भए धेरै मौलिक भाकाहरू हराउने थिए। त्यसैले गाउने थिए, बजाउनेहरू थिए, तर जो गाउने र चिनाउने काम भने एलपी जोशी जस्ता व्यक्तित्वहरूले गरे।

श्रोता, नेपाली लोकगीतका धेरै सर्जकहरूबारे चर्चा गर्न अझै बाँकी नै छ, तर आज भने समय सकिएको छ। त श्रोता, आउँदो बिर्सन नसकिने गीतहरूको नवीन श्रृंखलामा फेरि बात गर्नेछौ अन्य कलाकारहरूबारे। हवस् त, आजलाई बिदा दिनुहोस्। नमस्ते।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो एक संगीतमय रूपक बिर्सन नसकिने गीतहरू अन्तर्गत नेपाली लोकगीतका सर्जकहरू भाग एक। लेखक हुनुहुन्थ्यो निर्देश दाहाल, प्रवक्ता महेश छेत्री, प्रवक्त्री कविता चन्द अनि प्रस्तोता रुस्तम लेप्चा। यो आकाशवाणी गान्तोक हो।

श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईएल मोबाइल एप मार्फत नि सुन्नुहुँदैछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कलाकार हरिहरनको आवाजमा रहेका गजलहरू। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कलाकार शहीद परवेजबाट सितार वादन।

0: In the National Program of Features, you just heard a feature titled Of Memories and Milestones. Thank you for joining us on this journey through 90 years of sound, stories and milestones. Script, Bushida Banerjee. Narrator, Rini Khanna. Additional voicing, Manoj Mainkar. Produced by Nitish Arora for the Central English Features Unit. This broadcast came to you from Akashvani, Delhi.
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंगा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजिसकेको छ र हामी विभिन्न हिन्दी फिल्मका गीतहरूका साथ उपस्थित भइसकेका छौं। त आउनुहोस् केही हिन्दी फिल्मी गीतहरू सुनि मनोरञ्जन गरौं। पहिलो गीत रहेको छ फिल्म थ्री इडियट बाट, जसमा आवाज रहेको छ श्रेया घोषाल र सोनू निगमको।

संगीत यो केवल ध्वनिहरूको यो केवल आवाज मात्र होइन, यो त ध्वनिहरूको संयोजन हो, यो त भाव संवेदना र भावनाहरूको सुन्दर संगालो हो। संगीतमा नै कथा, कथामा नै संगीत, संगीतको माया, मायामा संगीत। यही भन्दै अघिल्लो गीत रहेको छ फिल्म कुर्बानबाट कलाकार सोनु निगम, श्रेया घोषाल र सलिम मर्चेन्टको आवाजमा सजिएको

संगीत त शब्दको श्रृंगार हो। संगीतको मिठो स्पर्श जीवनमा हुन आवश्यक छ। त श्रोता, अघिल्लो गीत रहेको छ फिल्म नमक हलाल बाट आशा भोसलेको आवाजमा सजिएको। सुन्नुहोस् यो गीत।

श्रोता स्वीकार्नुहोस् यो अघिल्लो गीत कलाकार के शान कुनाल र प्रवीण मणिको आवाजमा सजिएको फिल्म साथियाबाट।

श्रोता, आजको यस अधिवेशनको यो अन्तिम गीत रहेको छ, जसमा पण्डित बिर्जु महाराज अनि कलाकार श्रेया घोषालको आवाजले सजिएको छ भने यो गीत फिल्म बाजीराव मस्तानीबाट लिएको हो।

हवस्ता श्रोता समय रात्रि को 10:30 भइसकेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउनेछौ भन्ने बाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मका लागि नमस्ते, शुभरात्रि, जय हिन्द।